0: साझा खबरको सबैभन्दा शुरूमा मन्त्रालयको संख्या 18 सीमित गर्ने सरकारको निर्णयको प्रसंग।
1: सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको संख्या घटाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रबन्धक सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रबन्धक मन्त्रालय गठन गरिएको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यस्तै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र कार्य सम्पादनलाई चुस्त बनाउन सरकार मन्त्रालयको संख्या घटाउने गृह कार्य थालेको छ। विगतका सरकारले भागभण्डा मिलाउन बढ़ाएको मन्त्रालयको संख्या कारण चालू खर्च चुलिएपछि वर्तमान सरकारले संख्या घटाउने तयारी थालेको हो। हाल लुम्बिनीमा मुख्यमन्त्री कार्यालय सहित 12 मन्त्रालय रहेका छन्। प्रदेश प्रमुखका सचिव कृष्ण प्रसाद कापीका अनुसार मन्त्रालयको अन्तिम संख्या टुंगो लाग्न बाँकी रहे पनि हालको 12 घटाएर 5-7 कायम गर्ने विज्ञहरूको सुझाव रहेको बताउनुभयो। हिजो आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले आगामी साउन 1 नै कार्यान्वयन हुने गरी मन्त्रालयको संख्या घटाउन लागि समेत बताउनु भएको छ।
0: सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीतिसहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा रासोपाले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुनेछ। अध्यादेश जारी भएपछि बसेको संघीय संसदको सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ उक्त खण्डमा उल्लेख गरिएको छ। अध्यादेश स्वत निष्क्रिय भएमा अध्यादेश मार्फत संशोधन गरिएका कानूनी व्यवस्थाहरू पुरानै अवस्थामा फर्कनेछन्। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य भएकोले त्यहीबाट अस्वीकार गर्ने रणनीतिमा विपक्षी दलहरू पुगेका हुन्। यसैबीच प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना पाएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। हिजो दिनभर जसो नै विरोध भयो। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग पनि राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाफ दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका हुन्।

0: दरबारमै रहनुभएका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने सांसदहरूको माग र प्रश्न छ। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाब दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। हिजो बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे मन्त्री परिषद बैठक राखी कार्यव्यस्तता देखाउनुभएका प्रधानमन्त्री संसदमा अनुपस्थिति हुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन नसकिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको विपक्षी सांसदहरूले बताए। प्रधानमन्त्रीलाई संसदमा बोलाउने वा नबोलाउने भन्नेमा बुधबार हिजो बैठक सकियो। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउने विषयमा स्पष्ट जवाब दिन सक्नु भएन र रूलिङ पनि गर्नु भएन। सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका बेला प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री सोडिम वाग्लेलाई जवाबका लागि सारिएको भन्दै विपक्षी दलहरूले आपत्ति समेत जनाए। संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई संघीय संसद सचिवालयले कसरी लिन्छ? हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधेका छौं।
1: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक जरुरी महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ। जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै पनि मन्त्रीलाई तोकिएको पनि विगतदेखि नै तोकिने गरिएको पनि छ। नीति तथा कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ। हामीले
2: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको छ। निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 को खण्ड नलाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने पनि कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो, नतिजाप्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थ युक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा प्रदेश र स्थानीय तह बीच असमझदारी र यसको प्रभाव
4: वास्तवमा धेरै खर्चिलो तीन तह नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। सातामा कम्तीमा दुई पटक डायलासिस नभई मृगोला फेल भएका बिरामी को ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगोला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन्। त्यस्तै भित्री पृष्ठमा प्रधानमन्त्री खोज्दै संसदमा दिनभरि गल्पत्ती शीर्षकमा पनि खबर छ भने राष्ट्रपाको महाधिवेशन 7-9 असार शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी 7-9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो पशुको केन्द्रीय समितिको बैठकले 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनु भएको छ। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण पनि गरिएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रपा सचेतक प्रकाश चन्द परियारले बताउनुभयो। त्यस्तै अन्तर्जातीय प्रेम सम्बन्धको न्यूमा दलित परिवारमाथि कुटपिट शीर्षकमा रौतहटको खबर प्रकाशित छ भने बालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा अर्को खबर छ। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 बालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो। त्यस्तै देउबा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रिँदै गएको निष्कर्ष शीर्षकमा पनि प्रेम गौतमले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
0: अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। अर्को खबर छापिएको छ, ऋणी लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। क्षेत्राधिकार उल्लंघन भन्दै राष्ट्र बैंक, बैंक एसोसिएशन र बैंकका सीईओले गराए सीआईबीको ध्यानाकर्षण शीर्षकमा यो खबर लेखिएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ, रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह शीर्षकमा। बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको उल्लेख गरेको हो। अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले पनि मल आपूर्ति सहज बनाउन सरकारको ध्यान आकर्षण गराए। अर्को खबर छापिएको छ नागरिक दैनिकको भित्रीपन्नामा, सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा भुवन शर्माले लेख्नु भएको हो। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम धमाधम भइरहेको छ। सर्वोच्चको आदेशपछि मध्य पहाड़ी राजमार्गको काम शुरू भएको बारेमा गोविन्द केसीले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ भने धौलागिरीमा मानव स्पर्शको 760 जना भन्दा बढ़ीद्वारा आरोहण शीर्षकमा वासुदेव पौडेल र सन्तोष गौतमले म्याग्दीबाट लेख्नु भएको खबर छापिएको छ। डुंगामा डुंगा तारेर सुस्ता बचाइँदै शीर्षकमा बोमलाल गिरीले लेख्नु भएको खबर गोर्खापत्र दैनिकमा छ। नवलपरासीको सुस्ता गाउँपालिका 5 को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोकोफाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोकोफाइन लगाए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुंगा चाहिने आयोजकको अनुमान रहेको छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। अर्को खबर सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशययुक्त आयोजना बिनाको ऊर्जा रणनीतिक जोखिममा शीर्षकमा खुशराज कोइरालाले नागरिक दैनिकमै लेख्नु भएको छ भने संसदले खोजिरह्यो प्रधानमन्त्री भने तर्किरहे शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। उग्रियो सगरमाथाका ढोका शिखर चुम्न लालायित आरोही शीर्षकमा शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। 11 पथ प्रदर्शकको पहिलो चुम्बन शीर्षकमा पनि खबर छ। हिउँदको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीको आँखा यही शिखरमा ठोकिन्छन्। बुधबार बिहान 10:25 डोरी टाङ्ने रूप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुला गरिएको छ। आर्थिक कारोबार दैनिकमा आगामी बजेट कस्तो आउनु पर्ला शीर्षकमा विशेष सामग्रीहरू छ भने निर्माण क्षेत्रको मूल्य समायोजनमा सरकार मौन, व्यवसायी आन्दोलनमा शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। निर्माण व्यवसायीले बिहिबारदेखि ज्ञापन पत्र बुझाउने र धरना दिने कार्यक्रम पनि शुरू गर्ने उल्लेख गरिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियामा जारी तनावका बीचमा हर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वलाई अस्ट्रेलियाले सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले आगामी बजेटपछि निगरानीका लागि विमान सहयोग गर्ने जनाएको हो। अस्ट्रेलियाका रक्षा मन्त्रीले 40 भन्दा बढ़ी देशका मन्त्रीहरूसँग छलफल भएको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बैठकमा हर्मुज नाका मार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थकहरूको पुष्टि रहेको समेत बताइएको छ। फिलिपिन्सको संसद भवनमा गोली चलेको छ। संसद भवनमा 12 राउण्ड भन्दा बढ़ी गोली चलेको बीबीसीमा उल्लेख छ। फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीचमा गोली चलेको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्धमा अपराध भएको आरोप लगाइएको छ। र दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै 14 जना घाइते भएका छन्। हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिक सहित 4 जनाको पनि मृत्यु भएको छ। गत मार्च 2 लेबनान विरूद्ध चलिरहेको इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या 2,882 पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिक बढ़ाउन माग गर्दै नेपाल क्रिकेट संघलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमाटाले क्यान अध्यक्ष शत्रु बहादुर चन्द र सचिव पारस खड्कालाई समय अनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाउनु भएको हो। कोशी प्रदेशको खेलकुद बोर्डमा सदस्य सचिव र अन्य पदाधिकारी नियुक्त हुन नसक्दा आठ महिनादेखि खेल गतिविधि प्रभावित बनेको छ। कोशी प्रदेश सरकारले गत भदौदेखि सदस्य सचिव सहित समितिका सदस्य नियुक्त गर्न सकेको छैन। एमाले कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारमा भागबण्डा नमिल्दा पदाधिकारीको नियुक्ति नभएको हो। अमेरिका र स्कटल्याण्डको शीर्षमा रहने होड चलेको छ। क्रिकेट विश्वकप लीग दुईको नयाँ सर्कल 2024 शुरू भएको हो। किर्तिपुर स्थित त्रिभुवन क्रिकेट मैदानमा बिहिबार हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ। र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अलराउण्डर वरियतामा तीन स्थान उक्लन सफल हुनुभयो। आईसीसीले एक साताको अन्तरमा दोस्रो पटक मेको सबै फर्म्याटको वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार दिपेन्द्र एक दिवसीय अलराउण्डरको 28 स्थानमा पुग्न सफल हुनुभएको छ। एक दिवसीय ब्याटिङ वरियतामा नेपालका आसिफ शेखले 13 स्थान सुधार गर्नुभएको छ।
7: अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वयको आवश्यकता, कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो
15: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो भन्ने
7: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
15: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
16: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
7: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफलपछि निस्कन्छ निष्कर्ष।
17: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
18: तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
15: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
19: हाम्रा दुःखले त सरकारी खेती गरिछौ र पानी पिडला।
7: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
15: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
7: हरेक बिहिबार बेलुका 7:30 पुनः प्रसारण शुक्रबार बिहान 6:30 कार्यक्रम हेलो सांसद।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: साझा खबरमा तीन तहका सरकारको समन्वयका कुरा। संविधान अनुसार नेपालमा तीन तहको सरकारको व्यवस्था छ, तर पछिल्लो समय तीनै तह बीच राम्रो समन्वय हुन सकिरहेको छैन। नयाँ सरकार समन्वय र अव्यवस्थित बसोबासीको व्यवस्थापनका बारेमा हामीले बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चितराज बजालसँग कुराकानी गरेका छौं।
4: केही सुकुम्बासी जैन पनि छन्, वास्तविक सुकुम्बासी नै छन्, तर सुकुम्बासीहरूको भण्डार काठमाडौँ होइन नि त। सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ भने काठमाडौँभन्दा बाहिर जहाँ जग्गा सस्तो छ तराईतिर गर्नुपर्छ। काठमाडौँको महँगो जग्गा किन चाहियो सुकुम्बासीलाई? सतरसम्म गएर बसे हुँदैन? अनि कतिपय मान्छेलाई घर छँदा हुँदै त्यस्तो सुकुम्बासी हुने, त्यसमा राजनीति गर्ने कुराहरू र विगतका सरकारहरूले यसलाई समाधान गर्न चाहेन अथवा सकेनन्। त्यसैले म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न। सरकारको आफ्नो आफ्नो काम गर्ने तौर तरिका हुन्छ। वर्तमान सरकारले राम्रै सोचेर कदम अगाडि चालेको होला, यद्यपि केही मानिसहरूलाई दुःख पनि भएको छ। म यति मात्रै यसमा भन्न चाहन्छु, वास्तवमै सुकुम्बासी पहिचान गरेर सरकारले सुकुम्बासीको व्यवस्थापन वर्तमान सरकारको आफ्नो कार्यशैली र नीति अनुसार गर्नुपर्छ।
7: बझाङको केही त्यस्तो समस्या छ कि छैन सुकुम्बासी अथवा अव्यवस्थित बसोबासीहरूलाई?
4: अलिकति अव्यवस्थित बसोबास छ, त्यसमा दुई थरीको छ। एउटा परम्परागत रूपमा अर्काको जग्गामा बस्दै आएका दलितहरू जसको आफ्नो नाममा जग्गा अहिलेसम्म सार दिएको छैन त्यसलाई उनीहरूको नाममा सार दिनुपर्छ, र केही जग्गा जमिन कमाउँदै आएका तर तिनीको नाममा लालपूजा नभएका, त्यस्ता दुई खाले अव्यवस्थित बसोबास बढी छ हामी कहाँ सुकुम्बासी भन्दा पनि, त्यसलाई व्यवस्थित गर्नुपर्ने अलिअलि समस्या छ, धेरै ठुलो समस्या छैन।
0: त्यसमा प्रदेश सरकार अथवा संघीय सरकारले सहयोग गर्नुपर्छ केही व्यवस्थापनको लागि?
4: त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। वास्तवमा यो जो सुकुम्बासी समस्यासँग आयोग गठन गर्थे यो नै गलत हो मेरो विचारमा। त्यहाँ माल पनि छ, भूमि सुधार पनि छ, स्थानीय तह पनि छ, जिल्ला प्रशासन कार्यालय पनि छ। हामी चारवटालाई यो कुरा तपाईँहरूले व्यवस्थित गर्नु भनेर केही साधन सो जुटाइदिएर अलिकति कर्मचारीको व्यवस्थापन थोरै रकम पठाइदिएर हामीलाई नै त्यो अधिकार दियो भने हामी नै सुकुम्बासीको व्यवस्थापन गर्थ्यौँ नि। केन्द्रबाट त्यत्रो करोड़ रुपियाँ खर्च गरेर वर्षको 25 करोड़ रुपियाँ किन खर्च गर्नु पर्यो? त्यो नीति नै गलत थियो वास्तवमा भन्नुहुन्छ भने।
0: अहिले त्यसले सरकारले जुन कदम चालेको छ, खारेज गरेको छ, त्यो ठिक लाग्यो
4: तपाईँलाई? खारेज गर्नुपर्ने थियो, ठिक गर्यो सरकारले। त्यो शब्दमा सिडिओ साहबलाई अधिकार दिएर त्यसमा मालपत्र नाभि अनि स्थानीय तह तीनटा यो चारवटा संस्थालाई जिम्मा दियो भने त सुकुम्बासी व्यवस्थापन त्यो स्थानीय तहमा हुन्छ नि। यत्रो तामझाम केन्द्रमा आयोग बनाउनु पर्ने के कारण छ र भने यो त कार्यकर्ता भर्तीलाई गरेका काम हो।
0: अनि प्रदेश सरकारबाट स्थानीय सरकारले केही अपेक्षा गरेको अथवा नभएको जस्तो केही छ कि छैन?
4: प्रदेश सरकारको पहिलो कुरा, प्रदेश सरकार नेपालको उसमा आवश्यक हो कि होइन भन्ने कुरा नै तपाईँको बहसको विषय हो। हेर्नुहोस्, वास्तवमा यति धेरै खर्चिलो तिन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
0: बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजवालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षको अवरोध,
0: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, राष्ट्रपा महाधिवेशन आगामी असार 7 देखि,
7: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग कुर्दै स्थानीय तह,
0: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 मृत्यु,
7: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसद भवनको बाहिरपट्टि जम्मा हुने पत्रकार संचारकर्मी र त्यहाँ संसद भवनबाट बाहिर निस्कदै गरेका सांसदहरू पत्रकारहरूको विभिन्न प्रकारका प्रश्नको सामना गर्नुपर्छ भनेर तर्किन खोजेको पछिल्लो अवस्थालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ बाहिरपट्टि ढोका छ, ढोका भन्दा बाहिरपट्टि थुप्रै क्यामेराहरू तेर्साइएको छ भने त्यहाँ ढोकामा नपुग्दै एकजना सांसद जस्ता देखिने व्यक्ति छन्, हातमा झोला फाइल जस्तो देखिन्छ र उनी चाहिँ त्यहाँ नजिकै रहेको झ्यालै तोडेर बाहिर हाम फालेर कुद्न खोजेको जस्तो देखिन्छ र नजिकै रहेका मर्यादा पालक जस्ता देखिने व्यक्ति पनि छन्। तल चाहिँ यस्तो लेखिएको छ, सांसदज्यू निस्कने बाटो त्यता होइन, त्यता यता पो त।
7: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: होइन भने हामीले अपराध गर्यौं, प्रतिनिधि सभा नियमावली विपरीत गयौं, हामीले गरेको कार्य चाहिँ गलत भयो भनेर माफी माग्नुपर्छ नेपाली नागरिक समक्ष। यसरी बैमानी गर्न पाइन्छ? एक एक मिनटको मूल्य छ खेमजी, एक एक सेकेन्डको महत्व छ। नेपाली नागरिकहरूले आशा र भरोसा राखेको हो यो आजको सरकारमाथि। हरेक मिनटको मूल्य छ भनेर सय दिने कार्यसूची आएको छ, 15 गते बजेट ल्याउनु छ, घनीभूत रूपमा संसदमा छलफल र बहस चलाउनु छ, यो देशको भाग्य भविष्य परिवर्तन।
1: एकदमै राम्रो कुरा गर्नुभयो मान्यज्यू, होइन राम्रो कुरा गर्नुभयो मान्यज्यू, तपाईँले समयको ख्याल राख्नै पर्ने हुन्छ किनभने संसदमा चाहिँ त्यही भएर शून्य समय होइन आकस्मिक समय विशेष समय राखिएका हुन्छन्। समयको पाबन्दीमा तपाईँहरू हुनुहुन्छ, जेठ 15 गते आउन थालिसक्यो होइन, आज 31 गते हो, त्यो कारणले गर्दाखेरि चाहिँ समयको पालना गर्दै यी सबै कुराहरूलाई जिम्मेवारीपूर्वक ढंगले सरकारले पनि यसलाई चाहिँ अगाडि बढ़ाउनु पर्ने स्थिति हुन्छ किन तपाईँको प्रधानमन्त्रीले चाहिँ संसद फेस गर्न सक्नुहुन्न जाँदा जाँदै?
0: म जाँदा जाँदै म तपाईँलाई भन्छु, प्रधानमन्त्री संसदमा आउनुहुन्छ, आउनुपर्छ, तर मैले भनेकै मिनटमा आउनु पर्यो, मैले भनेकै सेकेन्डमा आउनु पर्यो, मैले भनेकै लुगा लाएर आउनु पर्यो, मैले भनेकै बाटाबाट आउनु पर्यो, मैले भनेकै स्पिडमा हिँड्नु पर्यो, मैले भनेकै हिसाबले बस्नु पर्यो भनेर डिक्टेट गर्नका लागि कि कानूनमा केही लेखा देखाइदिनु पर्यो? होइन भने कम्पलसरी भनेका ठाउँमा उहाँ प्रधानमन्त्रीज्यू अनिवार्य उपस्थित रहनुहुन्छ र प्रधानमन्त्रीले तोकेर पठाउन सक्ने व्यवस्थामा प्रधानमन्त्री उपस्थित हुन सक्ने अवस्था भएन भने तोकेर पठाउनुहुन्छ। उद्देश्य र लक्ष्य के हो भन्दा यो देश बनाउने हो, बनाउनका लागि छलफल गरौं, व्यक्तिको अनुहार भन्दा पनि प्रवृत्ति र कार्यलाई हामी चाहिँ महत्व दिउँ, नेपाली जनताको भाग्य भविष्यमाथि अन्धकार गर्ने बनाउने काम नगरौं। हिजो जस्तो संसद अवरुद्धको आज यति औं दिन भन्ने समाचारका पोर्टलहरूमा हाइलाइट नगरौं, यो देशलाई शिरमा राखेर सबै अगाडि बढौं, यो देशको भाग्य भविष्य अनि भन्छ नु के गलत हो?
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: धन्यवाद, नमस्कार।
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता कानूनका जानकार यज्ञमणि नेउपाने, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिश होम फाइबर नेट।
2: यतिको हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद सचेतक निष्कल राई हुनुहुन्छ। राईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद हजुर, नमस्कार।
2: हजुर, तपाईँहरूले संसदलाई किन अवरुद्ध पार्न खोज्दै हुनुहुन्छ? संसदमा यहाँहरूको आपत्ति किन, नाराबाजी किन? प्रतिष्ठा नियमावलीले व्यवस्था गरे अनुसार नै प्रधानमन्त्रीले तोकेको व्यक्ति अर्थमन्त्रीले नीति कार्यक्रम प्रस्तुत गर्दै गर्दा यहाँलाई आपत्ति किन भयो?
3: हजुर, अत्यन्त राम्रो कुरा पनि उठाउनु भयो। हजुरले उठाउनु भएको नियमावली प्रतिष्ठा नियमावली 2079 धारा 38 नियम 38 हजुरले 4 उपनियमहरू छन् ती उपनियममा राखेर तपाईँले कुरा उठाइदिनु भयो। सदनमा पनि हाम्रा सरकार पक्षका साथीहरू र सभापतिज्यूले पनि त्यही नियम र उपनियमलाई हिजो देखाएर उहाँहरूले कुरा राख्नु भएको थियो। तर हाम्रो आपत्ति कहाँनिर छ भन्नुहुन्छ भने तपाईँको सदन भन्ने कुरो, संसद भन्ने कुरो, लोकतन्त्र भन्ने कुरो चाहिँ तपाईँको प्रश्न र उत्तरबाट यसले जीवन्त राख्ने कुरो पनि हो। र सँगैमा मैले त्यति मात्र होइन, नेपालको संविधानको धारा तपाईँको 76 उपधारा 10 पनि स्पष्ट के लेखेको छ भन्दाखेरि प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय सदनप्रति उत्तरदायी हुनेछन् भन्ने कुरा, त्यो अकाउन्टेबल कुरा हो। सभामुखज्यूले त्यहाँ के भनिराख्नु भएको थियो भन्नुहुन्छ भने सामान्य सभामुखज्यूले यो सबैभन्दा तपाईँको महत्वपूर्ण कुरा हो। यो देशको तपाईँको 1 वर्षको तपाईँको हाम्रो रोडम्यापको लागि हामी यहाँ छलफल गर्नको लागि तयारी छौं भनेर उहाँले भनिराख्नु भएको थियो। 3 करोड जनताले हिजो 3 करोड जनताले यहाँ हाम्रो त्यो नीति कार्यक्रम कस्तो आउँछ भनेर सबैभन्दा महत्वपूर्ण कार्यक्रममै तपाईँको प्रधानमन्त्रीज्यू नआउनुहुने, उपेक्षा गर्नुहुने भने पछाडि सदनमा तपाईँको उहाँको उपस्थिति हामीलाई चाहिएको, सरकारको अकाउन्टेबिलिटीको लागि हामीलाई त्यहाँ चाहिएको हो। त्यसको लागि पनि हामीले तपाईँको प्रधानमन्त्रीको त्यहाँनिर उपस्थिति
2: भनिरहनु भयो। राष्ट्र सत्ता पक्षका सांसदहरूले त्यहाँ भनिरहेको मैले सुनिरहेको थिएँ। प्रतिनिधिसभा नियमावली 79 नियम 38 अनुसार नीति कार्यक्रमको छलफलका लागि सभामुखले प्रधानमन्त्री वा निजको अनुपस्थिति वा निजले तोकेको मन्त्रीसँग परामर्श गरेर दिन र समय तोक्ने व्यवस्था 6(38)(1) मूलत व्यवस्था गरेको अनुसार चाहिँ सभामुखले प्रधानमन्त्री र निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्रीसँग परामर्श गरी दिन र समयावधि तोक्नेछ भनेर चाहिँ नियम छ। यो नियम अनुसार चाहिँ प्रधानमन्त्री नआउनु भएको, तपाईँहरू चाहिँ किन आपत्ति जनाइरहनु भएको छ भनेर उहाँको बारम्बार त्यही थियो क्या?
3: यो विषयमा हामी पनि स्पष्ट छौँ, नियमावलीको तपाईँको स्पष्ट, यो कन्सर्नमा हामी स्पष्ट छौँ। तर नियमावली बन्दै गर्दाखेरि हामीले एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि नियमावली बन्दै गर्दाखेरि अथवा संविधान हामीले बनाउँदै गर्दाखेरि त्यसको तपाईँको त्यो कन्सेप्चुअल फ्रेमवर्क के थियो भन्ने कुरा पनि हो। हेर्नुहोस्, अब यो 38 नियमावली 38 देखाएर तपाईँको एभ्री डे एभ्री टाइम तपाईँको सदनमा प्रधानमन्त्रीज्यूले अथवा मन्त्रीज्यूले उपेक्षा गर्ने, अकाउन्टेबल नहुने सदनप्रति हो भनेर तपाईँको यसले तपाईँको यो विधिको शासन लोकतन्त्रलाई अझ महत्वपूर्ण बनाउँछ सक्नु सक्दैन। मैले अघि पनि भने के भन्दाखेरि लोकतन्त्र र संसदीय व्यवस्था प्रश्न अनि त्यसको उत्तरमा टिकेको हुन्छ, हुँदैन भनेर त्यसै गर्नु हुन्छ नि। त्यसले गर्दाखेरि हामीले भन्नु खोजेको कुरा के भन्दाखेरि उहाँको यो सबैभन्दा महत्वपूर्ण बेलामा, महत्वपूर्ण सबैभन्दा निर्देशक कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उहाँ आउनु पर्यो। फेरि हिजोदेखि हामी हेरिरहेछौँ, सरकार आफैले तपाईँको निर्माण गर्नुभएको निर्देशक कार्यक्रममा सम्मान्य राष्ट्रपतिज्यूले त्यसलाई वाचन गरिराख्नु हुँदाखेरि पनि सरकारले तपाईँको त्यसलाई सुनिदिने तपाईँको बाहिर त राखिराख्नु भएको छैन। त्यसले गर्दाखेरि त्यसले कता लान्छ भन्ने कुराको हाम्रो ऊ पनि हो। यो अभ्यासलाई यो सदनमा तपाईँको सरकारलाई जवाफदेही बनाउने, अभ्यासलाई जीवन्त बनाउन हामी चाहेको, हामी त एउटा जिम्मेवार प्रतिपक्षको रूपमा हामी छौँ। हामीले गलत त केही गरेको छैन, हामी जम्मा के भनिरहेछौँ भन्दाखेरि प्रधानमन्त्रीज्यूलाई सदनमा खोज्नु हो, खोजेका हौ सदनमा प्रधानमन्त्रीज्यूलाई खोज्नु गलत होइन। त्यसले गर्दाखेरि हामीले नियमावली मात्र होइन संविधानको तपाईँको क्षेत्रको धारा 10 पनि त्यहाँनिर हेरिदिनुपर्छ भन्ने कुरा पनि हो।
2: तर मैले चाहिँ अहिले भर्खरै मात्र केही छैन अगाडि तपाईँभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद एवं अधिवक्ता एकजुमणि नेउपानेसँग कुरा गर्दै थियो, होइन? उहाँले भन्नुभएको छ अब प्रतिपक्षी दलले बिना सिद्धिको हट त्यागेर चाहिँ संसदलाई अगाडि बढाउन दिनुपर्छ, उहाँहरूले संसदलाई बन्धक बनाउन मिल्दैन, भोलि अर्थमन्त्रीले नै जवाब दिने कार्यक्रम छ, बालिन शाह आउनै पर्छ, प्रधानमन्त्री आउनै पर्छ भन्ने छैन र उहाँ आउनुपर्ने ठाउँमा उपस्थित हुनुहुन्छ। हिजो अस्ति आउनुभयो, राष्ट्रपतिले जो प्रस्तुत गर्ने बेला आउनुभयो, उहाँले पेश गर्नुभयो, सुन्नुभयो निस्कनुभयो फेरि आउनुभयो पेश गर्नुभयो सुन्नुभयो निस्कनुभयो तर व्यवस्थै त्यस्तो छ त्यसलाई के परिवर्तन गराउन त अनि किन चाहिँ संसद अवरुद्ध गरिराख्ने भन्ने छ कि उहाँहरूको
3: होइन ठिक हो उहाँले भन्नुभएको कुरो ठिक छ उहाँको कन्सर्नमा ठिक छ तर हामी भन्दा मैले भन्यौँ नि हामी तपाईँको लोकतन्त्रमा अडिग भएको पार्टी हो हामी जिम्मेवार तपाईँको एउटा प्रतिपक्षको रूपमा हामी उभिएका छौँ हामीले भनिरहेको कुरा के भन्दाखेरि सदनप्रति तपाईँको कार्यपालिकाको तपाईँको अकाउन्टेबल उत्तरदायित्व हामी खोजिरहेको हो दायित्व खोजिरहेको उपेक्षा गरिदिनु भएन भन्ने कुरा हो नियम सधैँ हजुरको के छ के हो भनेर भन्नुहुन्छ भने हामी यहाँ प्रश्न तपाईँको नियमको पनि मात्रै पनि होइन यहाँ नियतिको पनि प्रश्न उठेको छ आएको छ त्यसले गर्दाखेरि हामी यो संसदीय अभ्यासलाई हामीले आचरण र त्यसलाई तपाईँको परिष्कृत गर्दै लाने विषय पनि होला नि त होइन
2: हिजो
3: आफ्नै सत्ता पक्षका साथीहरूको तपाईँको अभिव्यक्तिलाई सुन्ने हो भने पनि हामी यत्रो पनि स्मरण गरौँ एकपल्ट हिजो उहाँले खोज्नुभएको होइन हामी तपाईँको पट्टि बाँधेर गएर सदनमा तपाईँको अवरुद्ध त गरेका छैनौँ उहाँले पनि हिजो यसरी नै गर्नुभयो तर उहाँले जे गर्नुभयो त हामी त्यही गर्नुपर्छ भन्ने पनि होइन तर हामी के खोजिरहेछौँ भन्दाखेरि सरकार सदनप्रति अकाउन्टेबल हुनुपर्छ सरकार तपाईँको सदनप्रति जवाबदेही हुनुपर्छ हामीले त्यो खोजिरहेको हो
2: तर सरकार चाहिँ सदनप्रति जवाबदेही छैन प्रधानमन्त्रीका व्यवहारहरू चाहिँ अप्रत्याशित जस्ता देखिन्छन् होइन राष्ट्रपतिमाथिको पनि अपमान हुन्छ लोकतन्त्रमाथिको प्रहार हुँदैछ भन्ने खालका पनि आवाज उठाएका छन् यसमा तपाईँहरूको चिन्ता हो
3: हाम्रो चिन्तै त्यही हो हाम्रो चिन्तै त्यहाँनिर छ संसद तपाईँको संसद चल्ने तपाईँको हामीसँग विधि छ संसदमा संसदप्रति तपाईँको सम्मानीय सभामुख ज्यू माथि नै पनि तपाईँको त्यहाँनिर प्रश्न हो संसदलाई उपेक्षा गर्नु भनेको तपाईँको सभामुखजीको पनि तपाईँको मान मर्दनमाथि घटाउनु होइन त त्यसले गर्दाखेरि ती कुराहरू तपाईँको आउनु पर्यो
2: दिउँसभरि चाहिँ उहाँ चाहिँ प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो अरे हिजो पनि होइन सिंहदरबारमा त्यहाँ नजिकै हुनुहुन्थ्यो तर एकदम नजिकको दूरी छ त्यो तर उहाँले चाहिँ संसदलाई टाढा बनाउन खोज्नुभयो भन्नेको मतलब कतिपयले यसलाई चाहिँ आलोचनात्मक टिप्पणी पनि गरेका छन् संसदलाई फेस गर्न सक्नुहुन्न प्रधानमन्त्रीज्यूले भनेर कतिपयले भनेका छन् उहाँले आफ्नो ब्रान्ड भ्याल्यू बढाउन खोजिरहनु भएको छ प्रतिपक्षीले पनि किन चाहिँ त्यसमा पोको हलो गरिरहनु संसद चल्दै गर्छ अगाडि आफ्नो विचारहरू राख्दै जानु संसदलाई सौहार्दपूर्ण ढंगले चलाउनु जेठ 15 गते बजेट ल्याउनु पर्नेछ होइन त्योभित्र बजेट ल्याउन सक्नुपर्नेछ निजका कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाबदेखि लिएर त्यसमा घनीकृत छलफल गर्नुपर्ला अबको प्रस्तुति के हुन्छ तपाईँहरूको संसदमा
3: होइन हामी तपाईँको संसदलाई सधैँ बन्धक भनेर राख्नु राख्दैनौँ हामी जिम्मेवार पनि छौँ हामी अघि पनि बताउने हामी जिम्मेवार पनि जिम्मेवार ढङ्गबाट नै हामी प्रस्तुत हुनुपर्छ होइन त्यसले गर्दाखेरि यसलाई हामी सधैँ तपाईँको बन्धक भनेर राख्नु सम्झना बनाइराख्दैनौँ विद सरकारकोमा हाम्रो छलफल पनि हुन्छ हामी छलफलमा पनि सहभागी हुन्छौँ त्यसमा दुई मत छैन तर के मात्रै हो भन्दा के मात्रै हामी केमा मात्रै हाम्रो कन्सर्न हो भन्दाखेरि यो ढङ्गबाट तपाईँको सरकारले तपाईँको कार्यपालिकाले तपाईँको व्यवस्थापिकामाथि तपाईँको उपेक्षा गर्ने व्यवस्था गर्ने हो भने हाम्रो लोकतन्त्रको मर्म कहाँ पुग्न सक्छ हाम्रो संविधानको मर्म कहाँ जान्छ हामीले यो खालको यो चरित्रबाट अथवा यो मनसायबाट तपाईँको कार्यपालिका तपाईँको व्यवस्थापिका चलोस् भन्ने हाम्रो मनसाय नै होइन सदनमा गइसकेपछि कम्तीमा हामीले के भन्दाखेरि प्रधानमन्त्रीज्यू जवाफ दिने बेला सम्भव कम्तीमा सदनमा उपस्थित हुनुपर्छ भन्ने हो
2: जवाफ दिने बेला संसदमा उपस्थित हुनैपर्छ भन्ने बाध्यकारी त रहेन छ नि त फेरि होइन
3: मैले भने बाध्यकारी हामी यसमा बाध्यकारी छैन मैले अघि नै भने नीति तथा कार्यक्रम सम्बन्धी कार्यविधिमा तपाईँको के अरे यो नियम 38 तपाईँले भन्नुभयो 38 कुरा राख्नुभयो 38 राखेको उपनियमलाई मात्रै टेकेर सधैँ तपाईँको संसदलाई उपेक्षा गर्न मिल्दैन सो नियम 38 बन्दै गर्दाखेरि त्यतिखेर नियमावली बन्दै गर्दा त्यतिखेर विद्वान साथीहरूले आउनु भएको छ नियम 38 बन्दै गर्दाखेरि त्यसको इन्टेन्सन के थियो भन्ने कुरा पनि जानुपर्छ भन्ने कुरा हो होइन मैले अघि पनि भने यहाँ त तपाईँको नियम भन्दा नियतको कुरामा पनि प्रश्न आएको छ नियमावली मात्रै हेर्नु भएन हाम्रो वरिष्ठ तपाईँको त्यहाँ अधिवक्ता साथीहरू हुनुहुन्छ त्यहाँनिर नियमावली मात्रै हेर्नु भएन नेपालको संविधानको धारा 76 उपधारा 10 पनि एकचोटि हेर्थेन म अनुरोध गर्न चाहन्छु नियमावली संविधान भन्दा माथि हुन सक्छ त
2: होइन हिजोको संसद हेर्दाखेरि त 64 झल्को पो आयो त निस्कलजी
3: होइन यस्तो छ 64 झल्को तपाईँले जन्म गर्नुहोस् ल हामीलाई के
2: आरोप प्रत्यारोप पनि आयो होइन त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले बाल के अरे बाहुला स्वर गर्दै गरेको दृश्य पनि देखियो होइन
3: त्यो उहाँको कुरो हो त्यो उहाँहरू तपाईँको कुन ढङ्गबाट आउनुभएको छ उहाँहरूको चरित्र के छ भन्ने कुरा उहाँहरूको कुरो भयो. हामी त त्यहाँ एउटा जिम्मेवार प्रतिपक्ष भएर हामी उठेर हामी त्यहाँनिर हामीले आफ्नो विरोधका तपाईँको आवाज त्यहाँनिर देखाउन संकेत गर्न खोजेको थियौँ. हामीले त्यहाँनिर हाम्रो त्योभन्दा अरू थिएन. संसद मर्यादित हुनुपर्छ भन्ने कुरामा हाम्रो चासो छ. संसद मर्यादित भएर जानुपर्छ भन्ने कुरामा हाम्रो चिन्ता पनि छ.
2: त्यही हो. अबको स्थितिमा जाँदा जाँदा एउटा कुरा के बताउनुहोस् भने सरकारले चालेका कतिपय कदमहरू, सरकारले सुशासनका क्षेत्रमा गर्न खोजेका कामहरू होइन, सरकारले जनतालाई दिने डेलिभरीका कुराहरू, बेरोजगारीका विषयहरू, कालोबजारी अन्त्यका कुराहरूमा चाहिँ सरकार कुन ढंगले अगाडि बढ़िरहेछ?
3: हजुर, यो सुशासनको जगबाट बनेको सरकारको आजसम्मको गतिविधि हेर्दै गर्दाखेरि जुन अपेक्षित हिसाबमा तपाईँको गर्छ भन्ने थियो जनताले, मलाई त त्यो त अब म देख्दिनँ. किनभने अब नीतिशका कार्यक्रममा पनि त्यो उपेक्षित खालको तपाईँको आउँछ भन्ने जस्तो थियो, त्यो पनि त्यस्तो धेरै आएको छैन. अब अहिले गरिरहेका तपाईँको गतिविधि जति पनि छन् यसले सुशासन कायम गर्नतिर सरकार उद्धत छ जस्तो मलाई लाग्दैन. किनभने प्रत्येक पल्ट सरकार तपाईँको विषयान्तर गर्न एकदम तपाईँको माहिर छन्. शुरूमा तपाईँको मन्त्रीजीहरूको तपाईँको त्यो सम्पत्ति विवरणमा मान्छेको आवाज उठाउन थाले, नागरिकले आवाज उठाउन थाले र उठ्दै गर्दाखेरि फेरि एउटा विपन्न तपाईँको नागरिक, भूमिहीन नागरिक मात्रै तपाईँको सरकारले योजना चलायो, त्यो पनि बिना तयारी. त्यता डाइभर्ट भयो होइन, त्यता डाइभर्ट भइसकेपछि फेरि तपाईँको अहिले फेरि त्यहाँ आवाज उठ्दै गर्दाखेरि फेरि संसदमा तपाईँको सार्वजनिक निधि तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दाखेरि सामान्य राष्ट्रपति प्रतिनिधिले मन्त्री परिषदकै सिफारिसमा सरकारले नै बनाएको निधि तथा कार्यक्रम प्रस्तुत गर्दै गर्नु हुँदाखेरि तपाईँको अवज्ञा गरेर त्यस्तै देख्छ. त्यहाँनिर बिचबाट उठेर गइदिनु भयो, फेरि मान्छेको तपाईँको इन्टरभ्यू, मान्छेको तपाईँको कन्सर्न त कतिवटा डाइभर्ट हुने. सो म त हेर्नुहोस् अब यो सरकार त उसले गरिरहेका,
2: सरकार कतै अधिनायकताको बाटोतर्फ उन्मुक्त हुन खोजिरहेको छैन. संसदलाई छलेर अध्यादेश ल्याएर सरकार चलाउने
3: प्रतिनिधि सभा तपाईँको,
2: तपाईँहरू त कमजोर हुनुभयो नि त होइन, विपक्षी पनि त कमजोर छ नि त अहिले संसदमा.
3: हामी संख्यामा कमजोर छौँ तर हाम्रो आवाज त उठिरहेछौँ. हामी हजुरको तपाईँको संसदलाई तपाईँको फेरि त्यहाँ संसदमा हामी तपाईँको त्यो कुर्सी बाँच्नुपर्ने, माइक बाँच्नुपर्ने, त्यसरी तपाईँको बलियो भइदैन. हामी त आवाजबाट बलियो हुने हो. हामी लोकतान्त्रिक संसदीय अभ्यासलाई तपाईँको हामी टेकेर तपाईँको बलियो हुने हो, मुद्दाबाट बलियो हुने हो नि हामी त. त्यसो त हामीले मुद्दा त तपाईँको त्यहाँनिर हेर्नुहोस् त, हामीले मुद्दा उठाइरहेका छौँ सरकारलाई, हामी तपाईँको बारम्बार तपाईँको भनिरहेका छौँ.
2: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद निष्कालजी.
3: थ्याङ्क यू भेरी मच.
2: उहाँ नेपाली कंग्रेसका सचेतक निष्काल राई आफ्नो श्रोता नेपाली बहसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछु.
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो नेपाली रेडियो
0: खरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक
2: वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ। ऋषिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। प्रधानमन्त्री किन संसदमा उपस्थित हुन मान्नु भएको छैन? उहाँले संसदलाई फेस गर्न नसक्नु भएको हो। संसदमा त फेरि भाँडभैलो हुने स्थिति आयो नि त 64 को झल्को दिने गरी। के लाग्दैछ यहाँलाई?
3: त्यस्तो आउँदैन, किनभने सत्ता पक्ष र प्रतिपक्षको बीचमा सहमति हुनैपर्छ। लोकतन्त्रको सुन्दर पक्ष वाद विवाद हुन्छ, तपाईँको आरोप प्रत्यारोप हुन्छ, फेरि पनि सहमति नै गएको चाहिँ यहाँ नेपाली राजनीति जस्तो सुकै द्वन्दमा पनि सहमति सकारात्मक एकताका साथ अगाडि बढेको उदाहरणहरू धेरै छ। 65 सालको संविधान सभा पछिको कुरा गर्ने हो भने धेरै प्रकार संसदमा समस्याहरू आयो, तर सत्ता पक्ष र प्रतिपक्षको समझदारीमा संसद अगाडि बढेको छ। अब हिजोको प्रकरणमा पनि प्रधानमन्त्री आउनुपर्छ भन्ने प्रतिपक्षको भनाई सत्ताको भनाई प्रधानमन्त्रीले टोकेको मन्त्रीले जवाब दिए पनि पुग्छ। अहिले किन आउनु पर्यो प्रधानमन्त्री भन्ने जुन कुरा छ, यो ठुलो कुरा छैन, ठुलो मुद्दा छैन। सहमति गराउनको लागि
2: ज्यू, तर त्यहाँ आउनु भएन। त्यहाँ नआइसकेपछि चाहिँ संसद बन्धक बन्ने स्थिति आयो, होइन? विपक्षीहरूले विरोध गरे।
3: अहिले विपक्षले पनि विरोध गर्ने स्वाभाविक छ, सत्ता पक्षले पनि आफ्नो बचाउ गर्नु स्वाभाविक छ। तर अब मिलन बिन्दु के हो भन्दाखेरि, सरकारको नीति र कार्यक्रम त अगाडि बढाउनु छ, दुईटा मतको सरकार त पास त हुन्छ, तर अब सभामुखको पनि भूमिका एकदम प्रशंसनीय छ। हिजो सभामुखले पनि सकेसम्म मिलाउने खोज्नु भएको छ, होइन? सत्ता पक्ष र प्रतिपक्षको बीचमा हामीले समझदारीको लागि 3 पटकसम्म संसद स्थगन गर्नुभयो, राम्रो पक्ष हो। किन भन्दाखेरि त्यहाँ द्वन्द्व विवाद नहोस् भन्ने सभामुखको पनि चाहना छ, प्रतिपक्षले बहिष्कार नगरोस् भन्ने पनि सभामुखको चाहना छ। सत्ता पक्ष पनि अब अहिले प्रतिपक्षसँगै सहकार्य गरेर जानुपर्छ। हामीसँग दुईटै मतको सरकार भए पनि प्रतिपक्ष बिनाको संसद तपाईँलाई थाहा छ, त्यसको कुनै पनि छैन, महत्व र प्रभाव हुँदैन क्या। संसारमा संसद भनेको प्रतिपक्षको हो, होइन? लोकतन्त्रमा संसदीय व्यवस्थामा संसद भनेको प्रतिपक्षको हो। प्रतिपक्षको आवाज पनि सत्ता पक्षले सुन्नको लागि चाहिँ पहल गरेको छ, यो राम्रो वातावरण बन्दैछ। अब हिजोको एउटा घटनालाई लिएर होइन, संसद अवरोध हुने बित्तिकै अब यहाँ ठुलो समस्या आउँछ, 64 सालको अवस्था आउँछ, 65 सालको अवस्था आउँछ, अथवा 2051 सालको अथवा 2048 सालको गिर्जा पुछर गइरहेको प्रधानमन्त्री हुँदाखेरि एमालेको संसदीय संसद अवरोध गरेको अवस्था आउँछ भनेर चाहिँ म भन्न सक्दिनँ। त्यतिर मुलुक जाँदैन, होइन? दलहरूको बीचमा एउटा सहमति हुनैपर्छ, हुन्छ, हुनुको विकल्प छैन।
2: अब अहिलेको अवस्थामा चाहिँ सिंहदरबारमा दिउँसो भन्नुहुन्थ्यो प्रधानमन्त्रीज्यू, तर चाहिँ अस्ति राष्ट्रपतिले नेता कार्यक्रम प्रस्तुत गर्दाखेरि पनि त उहाँको व्यवहारप्रति निकै आलोचना आयो, होइन? तर उहाँले चाहिँ उठेर जानुभयो, 45 मिनटपछि फेरि कता पुगेर निस्कनुभयो, फेरि आउनुभयो भन्दाखेरि चाहिँ यो लोकतन्त्रलाई अलिकति समस्या पार्ने खालका गतिविधिहरूमा संलग्न हुनुहुन्छ उहाँहरू भनेर व्यापक रूपमा आलोचना भइरहेको छ। तपाईँले लामो समयदेखि नेपालको पत्रकारिता, नेपालको राजनीतिलाई बुझ्नु भएको छ नजिकबाट, कतै कतै त्यस्ता खालका बातचितताहरू आउन थाले हुन्?
3: होइन, लोकतन्त्रको विकल्प छैन, हेर्नुहोस्, होइन? लोकतान्त्रिक मूल्य र मान्यतामा सबै अघि बढ्नुपर्छ, संविधानलाई नै मूल एजेन्डा, मूल एउटा कानून मानेर जानुपर्छ, होइन? संविधान आज हामी सबैको लागि सर्वस्वीकार्य नहोला, संविधानमा केही कुराहरू अब संशोधन गर्नुपर्ने आवश्यकता छ, तर पनि 2072 साल असोज 3 गते जारी भएको संविधानलाई सबैले मानेका छन्। त्यो संविधानको मर्मरा भावना अनुसार सबै अगाडि बढ्नुपर्छ, र आज लोकतन्त्रको विकल्प छैन, विधिको शासनको विकल्प छैन। लोकतन्त्र विधिको शासन र कानुन राज्यको प्रत्यापति राज्यमा बस्नेले पनि दिनुपर्छ, प्रतिपक्षले पनि दिनुपर्छ, र यिन कानुन र संविधानलाई मानेर सबै अगाडि बढ्नुपर्छ। प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा जुन किसिमको चर्चा परिचर्चा र बहस भएको छ, टिका टिप्पणी भएको छ, मलाई के लाग्छ भने प्रधानमन्त्रीले पनि अब अहिलेको अवस्थालाई राम्रोसँग बुझ्नु भएको छ, होइन? प्रधानमन्त्रीले पनि अब लोकतन्त्र को विकल्प खोज्नु भएको छ जस्तो मलाई लाग्दैन। लोकतान्त्रिक मूल्य र मान्यता अलिक हुनुहुँदैन भनेर म भन्न सक्दिनँ, होइन? लोकतन्त्रलाई आज
2: सुकुम्बासीको बिल्लीबाट पारेका विषयहरू, सुकुम्बासीहरू चाहिँ जस्ताका मुनि चाहिँ होइन ओत लागेर बस्नुपर्ने स्थितिहरू, होल्डिङ सेन्टरमा पनि राम्रोसँग मान्छेलाई जान नदिएको, पत्रकारहरू पनि त्यहाँ जान नपाएको, रुवावासी चलेको, देशभरका सुकुम्बासीहरू फेरि त्रासमा त्राइमाममा बसेको, यी यावत कुराले गर्दाखेरि सरकारको आलोचना हुँदैछ क्या अहिले।
3: त्यसैले सरकारको आलोचना हुन्छ, लोकतन्त्रमा सरकारको आलोचना भएन भने त त्यसको के औचित्य रहन्छ र होइन? सरकारले राम्रो काम गर्दाखेरि प्रशंसा गर्नुपर्छ, सरकारले केही गरेका कामहरू राम्रा पनि छन् होइन, सरकारले गलत काम गर्न थाल्यो भने जनताले पनि प्रश्न उठाउँछन्, सत्ता पक्षले पनि त्यसको बारेमा चाहिँ बोल्नुपर्छ, राष्ट्रिय जनता पार्टीका नेताहरूले पनि बोल्छन् र प्रतिपक्षले पनि यसरी बोलिराखेका छन्। मेरो प्रश्न कहाँनिर भन्दाखेरि अब अहिले नै हामीले लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत यो सरकार गयो भन्ने पक्षमा मत छैन पहिलो कुरो। दोस्रो कुरो भ्रष्टाचारको छ नि मुद्दामा यो सरकारले चालेका कदमहरू लाई अब जनताले पनि साथ दिएका छन्, प्रतिपक्षले पनि साथ दिएको छ, यो राम्रो पक्ष छ किनभने भ्रष्टाचार अन्त्य र सुशासन सबैको चाहना छ, डेलिभरी आजको आवश्यकता हो होइन। तेस्रो कुरा अब डोजरको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरिदेखि नै उहाँले काठमाडौँको नदी किनारामा अवस्थित जुन बसोबास गर्नेहरू जस्तै जग्गा जमिन सरकारी जग्गा जमिन अतिक्रमण गरेर ठुल्ठुला भवनहरू बनाएर बसे उनीहरूलाई हटाउनुपर्छ, डोजर लगाउनुपर्छ भनेर उहाँले नगर प्रमुख हुँदाखेरि नै चालेको कदम अहिले प्रधानमन्त्री हुँदाखेरि उहाँले त्यसलाई अगाडि बढाउनु भयो होइन। तर सुकमा समस्या सन्धान गर्नको लागि चाहिँ सरकारले डोजर चलाएर समस्या सन्धान हुँदैन, म रौतहटमा पुगेँ, म मध्य प्रदेश पनि पुगेँ, त्यहाँ पनि जनताहरू सँग त्रासमा छन्, समस्यामा छन्।
2: गइरहेको
3: अस्ति पनि गएँ म, तीन चार दिन मधेसमा बसेर आएँ, मधेसका जनताहरूको भनाइ के छ भने सुकमा समस्यालाई अब दीर्घकालीन रूपमा समाधान गर्नुपर्छ, पहिला हामीलाई घर बनाइदिनु पर्यो, सरकारले जमिन दिनु पर्यो, लाल पूर्जा दिनु पर्यो, हामीलाई व्यवस्थित बसोबास गराएर मात्रै सुकुमवासी बस्तीमा डोजर चलाउनु पर्यो। त्यहाँ म सरकारलाई के भन्छु भन्दाखेरि अब
2: प्रधानमन्त्री
3: धेरै त्रसित छन् नि, त्यहाँका जनताहरू ठूलो समस्यामा छन्, त्यहाँको जनताहरूले एउटा मात्रै समस्या भोगिराखेका छैन, स्वास्थ्यमा समस्या छ, त्यहाँ स्वास्थ्य क्षेत्रको सुधारको आवश्यकता छ, शिक्षामा हेर्नु कति सुधार गर्नुपर्ने छ, निशुल्क शिक्षा र स्वास्थ्य आजको आवश्यकता हो, त्यहाँको जनताहरू ठूलो समस्यामा छन्, मधेसका जनताहरूले आज रोजगारी पाएका छैनन्, उद्योग धन्दा छैन, किसानहरूले मल पाएका छैनन्, बिउ पाएका छैनन्, किसानहरू अहिले समस्यामा छन् र सुकमाई समस्याको दिगो समाधान गर्नुपर्छ। सुकमाई समस्या भनेको आजको दिनमा छन्, जटिल समस्या छ, यसको समाधान भनेको उनीहरूलाई उचित ठाउँमा राखेर व्यवस्थित बसोबास गराएर मात्रै त्यो बस्तीहरू खाली गर्नुपर्छ क्या, अनि मात्रै यसको समाधान निस्किन्छ। त्यसरी सुकुमवासी बस्तीमा डोजर चलाउनु हुँदैन। अब काठमाडौँ उपत्यकामा के भयो म त्यतिर जान चाहन्न होइन, हुकुमवासीको बस्तीमा डोजर चलाउनुपर्छ, म त्यसको पक्षमा छु, हुकुमवासी बस्तीमा डोजर चलाएकोमा म प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। तर अहिलेको निकास भनेको के भन्दाखेरि सत्ता पक्ष र प्रतिपक्ष मिलेरै जानुपर्छ, लोकतन्त्रको सबभन्दा ब्युटी र सुन्दर पक्ष भनेको त्यही हो, यो लोकतान्त्रिक मूल्य र मान्यतामा सबै अधिक हुनुपर्छ, देशले खोजेको सुशासन हो, वर्तमान सरकारको मुख्य एजेन्डा सुशासन, विधिको शासन, कानुन राज्यको प्रत्याभूति दिएर भ्रष्टाचारीहरूलाई कारवाही गरेर डेलिभरी जनतालाई दिएर युवाहरूको चाहना अनुसार रोजगारी सृजना गरेर आगामी बजेटमा चाहिँ जनताको छ नि एजेन्डा स्थापित हो क्या, हाम्रो देशमा ठुल्ठुलो लगानीकर्ताहरू आओस्, लगानीको वातावरण बनाओस्, ठुल्ठुलो उद्योग धन्दा सञ्चालन होस्, उद्योगपति व्यापारीहरूको समस्या छ उनीहरूले भनिराखेका छन्, अब धरपकड गरेर मात्रै उद्योगपति व्यापारीको पनि समस्या सन्धान हुँदैन, उनीहरूलाई करको दायरामा ल्याउनै पर्छ, कर नतिर्ने कर तिर्नै पर्छ, तर त्यसको लागि पनि राज्य एकदम लचिलो हुनुपर्छ।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ दुई गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हात जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 27 27,
3: 24 027।
2: सम्पर्क मोबाइल नम्बर 98572597,
3: 98511 81918।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: Media Extreme Energy Drink.
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज नेपाल।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जसको नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
5: हामी गर्न
4: सक्छौ,
5: गर्न सक्छौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
4: खै जन्म दर्ता दिनुस् त?
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म यो रेडियो दिदी बहिनीको समय सूचक हो।
7: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: कला नै भन्नुभएको छ उहाँले श्रृङ्खला, त्यसभित्र पनि कतिपय कानूनका कुराहरू, संस्थागत

0: त्यो केही ठाउँहरूमा एकत्रित छ। र अझ सबभन्दा महत्त्वपूर्ण कुरा के छ भने जे तपाईँले प्रतिबद्धता गर्नुहुन्छ त्यो डेलिभर हुँदैन, त्यो जवाबदेही भन्ने परिपाटी नै छैन। थुप्रै व्यतिथिहरू, विसङ्गतिहरू, चुस्त दुरुस्त ढंगले सेवा प्रवाह नहुने होइन, र आम रूपमा जुन तपाईँको यो सुशासनमा जुन किसिमका चुनौतीहरू समस्याहरू छन् होइन, त्यसले नै हाम्रो चाहिँ योजना बजेट सुङ्गो हाम्रो परिपाटीमै, आर्थिक परिपाटीमै ठूलो समस्या र चुनौती थपेको छ। त्यसलाई समेत हृदयङ्गम गरेर आर्थिक सुधारका कुराहरू, त्यसभित्र अब डिजिटलाइज सिस्टममा जाने कुरा, त्यसपछि अनलाइन तपाईँको सेवा सुविधाहरू उपलब्ध गराउने कुरा, एपबाट 100 सेवाहरू होइन एकीकृत ढंगले उपलब्ध गराउने, यसरी त्यो सबै जोडेर आर्थिक सुधारको कुरालाई पनि अगाडि बढाउने र त्यसभित्र मैले अघि भने जस्तो उद्योग व्यवसायको क्षेत्रदेखि लिएर तपाईँको यो आइटी सेक्टरलाई बढी जोड दिएर डिजिटल इकोनोमी अनि त्यसभित्र पनि हरित इकोनोमीलाई जस्तो औद्योगिकरणलाई पनि हरित औद्योगिकरणसँग जोड्दै र कतिपय जुन चाहिँ बजेटसँग त्यसपछि खर्चसँग जोडिएका कतिपय विषयहरू छन् खर्चलाई पनि बढी परिणाममुखी बनाएर जाने र अझ करभित्र वास्तवमा मैले हेर्दाखेरि मैले खर्च अझ बढी फोकस गरेर हेर्थेँ। अझ मैले यो बीचमा धेरै कर सम्बन्धी अध्ययन गरेको छ आफैले। त्यो करमा हेर्दाखेरि यति धेरै तपाईँको विकृति समस्या र चुनौतीहरू छन् कि त्यसलाई पनि केही ढंगले तपाईँको करलाई खास गरिकन उत्पादनसँग होइन उद्योगको प्रवर्धनसँग त्यसलाई त्यो उत्प्रेरकको हिसाबले अगाडि बढाउने भन्ने ढंगले यसरी केही नयाँ ढंगले अगाडि बढ्ने जमर कुरा चाहिँ साहस गरिएको छ भन्ने मलाई लाग्छ।
1: यो नीति तथा कार्यक्रममा उल्लेख गरिएका आर्थिक प्राथमिकता कतिको व्यवहारिक छन्?
0: अब यो मलाई लाग्छ तपाईँले हामीले विगतदेखि पनि हो अहिले नयाँ ढंगले त्यसलाई चाहिँ पुनर्व्याख्या गर्ने र प्राथमिकरण गर्ने गरिएको छ। म आफैले गरेका कतिपय अध्ययनहरूले पनि नेपालको भन्नु हो भने त अहिलेको हिसाबले जुन तुलना लाभको हिसाबले भोलिको सम्भावनाको हिसाबले सबभन्दा बढी हाम्रा चाहिँ एउटा सम्भावना बोकेका क्षेत्रहरू भनेको चाहिँ तपाईँको ऊर्जा हो, कृषि हो, पर्यटन होइन, र अहिले आएर चाहिँ तपाईँको यो उदयमान भन्नुहोस् न, उदयमान चाहिँ तपाईँको सूचना प्रविधिको त्यसलाई एउटा उद्योगको रूपमा विकास गर्ने र अझ यसमा अझ अलिकति नीति र कार्यक्रममा आएको छ। अस्ति मैले यो तपाईँको सरकारको यो व्हाइट पेपरको बारेमा टिका टिप्पणी गर्दाखेरि त्यहाँ 4 क्षेत्रलाई छोएको छ होइन, किन उद्योगलाई छोएन भनेर भनेको थिएँ, यहाँ अलिकति उद्योगलाई पनि छोड्ने काम गरेको छ। त्यसैले हाम्रा प्राथमिकताका क्षेत्रहरूलाई नयाँ ढंगले अगाडि बढाउने कुरा गरिएको छ, त्यो ठिकै ढंगले त्यही नै हो। तर त्यससँग जोडेर चाहिँ के हो भने अर्थतन्त्रलाई नयाँ ढंगले रूपान्तरण र समृद्धिको अगाडि बढाउने र ठिक ढंगले लैजानुभयो भने त्यसले दिगो गुणात्मक आर्थिक वृद्धि र विकासमा पनि योगदान गर्ने र सँगै रोजगारीमा पनि त्यसले टेवा दिने कुरा हो। तर त्यसलाई हाम्रो अर्थतन्त्रभित्रका जुन उत्पादक शक्तिहरू छन् ती उत्पादक शक्तिहरूको विकाससँगै त्यसलाई एउटा एकीकृत ढंगले हामी यो प्राथमिकताका क्षेत्र तिनको रूपान्तरण गरेर जान्छौं भन्ने जुन किसिमको एकीकृत ढंगले चाहिँ आउनु पर्थ्यो, त्यो त्यहाँनिर चाहिँ मैले अलिकति कमजोरी देखेँ। अर्थात् के हो भन्नुहुन्छ भने शिक्षा स्वास्थ्य यद्यपि आएका छन्, छरिएर आएका छन्, उद्यमशीलताको विकास गर्ने कुरा अझ एउटा महत्वपूर्ण छुटेको। तपाईँले जुन किसिमको अस्ति चाहिँ तपाईँको यो 18 बुँदामा जुन किसिमको प्रतिबद्धताहरू आएका छन् त्यसको ओपनिङमै सुरुमै चाहिँ के भने हाम्रो जुन जनसंख्यिक लाभ छ त्यो जनसंख्यिक लाभलाई चाहिँ हाम्रो विकासको अझ हाम्रो मध्यस्तरीय नेपाललाई पुर्याउने रणनीतिको एउटा मुख्य हिस्सा बनाउनेछ भनेर त्यहाँ बोलिएको छ। यहाँ चाहिँ जनसंख्यिक लाभको बारेमा चाहिँ कुरा गरिएको छैन। त्यसो भन्दा बित्तिकै त्यसको अन्तर सम्बन्ध श्रम शक्तिको विकास गर्ने, क्षमताको विकास गर्ने र श्रम शक्तिलाई हाम्रो सिङ्गो आर्थिक सामाजिक रूपान्तरण र समृद्धिमा को एउटा अङ्ग बनाएर लिएर जाने जसका कारणले सबै रोजगारी पनि प्रवर्धन गरेको छ, त्यसमा त्यो एउटा रणनीतिक नीतिगत हिसाबले त्यो अगाडि बढाउने एउटा सोच र मान्यताका हिसाबले त्यहाँ चाहिँ प्रश्न त्यति चाहिँ देखिएन। तर पनि त्यो जुन किसिमका प्राथमिकताका क्षेत्रहरू तोकिएको छ त्यसमा अहिले मैले अघि भने जस्तो उद्योगलाई पनि जोडिएको छ, त्यो आफ्नो ठाउँमा चाहिँ नि जसरी स्ट्रेस गरिएछ, प्राथमिकीकरण गरिएछ, त्यो हिसाबले चाहिँ ठिक छ भन्ने मलाई लाग्छ।
1: नीति तथा कार्यक्रममा छुटेको जनसंख्यिक लाभ बाहेक अन्य केही महत्वपूर्ण विषयहरू पनि छन्?
0: त्यो त धेरै छन्। मैले त अहिले त्यसका के सकारात्मक पक्ष हुन् भनेर मैले चाहिँ होइन जुन पहल भएको छ त्यसको त्यो सकारात्मक पक्षलाई मैले चाहिँ कुटाएको हुँ अथवा त्यसलाई त्यो ठिकै

0: ढंगले आएको छ भनेर मैले त्यो ढंगले प्रस्तुत भएको हुँ। त धेरै चाहिँ के हो भने अर्थतन्त्रमा अहिले विद्यमान के हो भने बाह्य होइन तपाईँको पेट्रोलियम पदार्थदेखि त्यसका कारणले गर्दाखेरि मूल्यको ठूलो चाप परेको छ। आन्तरिक रूपमा पनि अर्थतन्त्र धेरै वर्षदेखि ओह्रालो लागेको सुस्त भएको होइन दिनको 2000 भन्दा बढी युवाहरू चाहिँ विदेशीमा जानु परेको त्यो एउटा अवस्था र सँगै अर्को के हो भन्नु भने अघि मैले भने जस्तो र फेरि यो जुन सम्पत्तिको जुन चाहिँ क्षय भएको छ निजी क्षेत्रको पनि सरकारको पनि र त्यसले अर्थतन्त्रमा थप रूपमा चाहिने एउटा सुस्थता र चाहिँ तपाईँको कतै थप अरुवालो लाग्ने भन्ने अर्थ अवस्था छ। त्यसो भएको हुनाले पहिलो कुरा के हो भने जनतालाई यति धेरै ठूलो म्यान्डेट चाहिने नेपाली जनताले दिएको तर त्यहाँ चाहिने आम जनतालाई अझ गरीब र विपन्न जनतालाई चाहिने त्यहाँ मध्यम वर्गलाई चाहिने के करको भारबाट मुक्त गरिने भनेर त त्यहाँ उल्लेख छ तर आम गरीब विपन्न ज्यादै उच्च रूपमा मूल्य बढेको छ र अरू हिसाबले उनीहरू प्रताडित भएका छन् तिनीहरूलाई राहत दिने यसरी गइनेछ भन्ने कुरो नीति कार्यक्रममा कतैको उल्लेख छैन एउटा कुरा। त्यसैसँग जोडेर अर्को पक्ष के हो भने के गर्नु पर्थ्यो भने अर्थतन्त्रमा जुन किसिमको समस्या छ 12-13 खरबको तपाईँको ब्याङ्किङ सेक्टरमा पैसा आइडियल भएर बसेको छ अनि ब्याङ्किङ सेक्टरमा चाहिँ ठूलो सङ्कट आउने हो कि भनेर पटक पटक चाहिँ तपाईँको सेन्ट्रल ब्याङ्कले त्यहाँबाट पैसा निकाल्ने गरेको स्थिति छ होइन। त्यस अर्थात् के हो भनेदेखि निजी क्षेत्र अहिले पनि आश्वस्त हुन सकिरहेको छैन। निजी क्षेत्रबाट सञ्चालन भएका उद्योग व्यवसायहरू पनि पूरा रूपमा अहिले सञ्चालन हुन सकेका छैनन्। त्यो अवस्थामा समस्या छन् चुनौतीहरू छन् सुस्त अर्थतन्त्र छ त्यसलाई उकास्ने गरिकन तात्कालिक के हो त अघि मैले भने जस्तो जनतालाई दिने राहत र अर्थतन्त्रलाई वा उद्योग व्यवसायलाई उकास्ने गरिकन अनि त्यो उकासेर त्यसको बलमा अनि अगाडि बढ्ने गरिकन जसरी त्यो नीतिगत यद्यपि अब हिजै सरकारले मलाई लाग्छ यी दुईटा कुराहरूमा तात्कालिक रूपमा कुनै एउटा कार्ययोजना र एक्सन प्लान ल्याउनु पर्थ्यो त्यो ल्याएन त्यो आफ्नो ठाउँमा छँदैछ त्यो नल्याएको पनि अहिले कमसेकम नीतिमा त्यो उल्लेख गरेर त्यसले गर्दाखेरि कमसेकम बजेटले पनि त्यही ढङ्गले चाहिँ नि तयारीसहित अगाडि आउनेछ भन्ने एउटा आशा र भरोसा हुन सक्थ्यो त्यो कुराहरू चाहिँ आइरहेको छैन र अरू 2-3 पक्षहरू छन् ज्यादै गम्भीर भनेका छन्। त्यो के हो भन्नु चाहिँ अहिले यो बीचमा यति धेरै सम्पत्ति र आएको असमानता बढेर गएको छ भर्खरै एउटा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययनले के देखाउँछ भन्नु चाहिँ 10% मान्छेको हातमा 58% भन्दा बढी सम्पत्तिको हिस्सा केन्द्रीकृत भएर गएको छ। त्यसो भएको हुनाले त्यो केन्द्रीकृतलाई कसरी तपाईँको अलिकति आयमा अथवा सामाजिक न्यायको हिसाबले अरू हिसाबले समतलाको हिसाबले जान सकिन्छ त्यसको नीतिगत कार्यक्रमिक डिस्कोर्स बाटो के हो भन्ने कुरा चाहिँ तपाईँको कतै पनि त्यहाँ चाहिँ उल्लेख भएको छैन र अझ आम रूपमा अझ त्यसबाट भन्दाखेरि जुन ढङ्गले तपाईँको वाचा पत्रमा होइन जुन किसिमका प्रतिबद्धता र अझ एउटा रूपान्तरकारी हिसाबले नयाँ ढङ्गले फड्को मारेर हामी जानेछौँ भनेर जुन किसिमको प्रतिबद्धता व्यक्त गरिएको त्यो आम रूपमा केही पहलहरू सुरु भएका छन् होइन तर पनि मूल रूपमा अहिलेको राज्य सम्पत्र यति कमजोर र फितलो भएर गएको छ धेरै चाहिँ भद्दा छ त्यसलाई चुस्त दुस्त गर्ने कुरा नगरिकन तपाईँले आम रूपमा अरू तपाईँले चाहिँ सुशासनका कुरा गरेर मात्रै पुग्दैन त्यस भएकोमा त्यो त्यसभित्रका संस्थागत परिपाटीलाई बलियो भरपर्दो चुस्त दुरुस्त बनाउने कुरा त्यहाँ गरिएन। अर्कोतिर अर्थतन्त्रलाई तपाईँले सुन्नुभयो भने सरकारमा आइसकेपछि जिम्मेवार मान्छेहरूले अर्थतन्त्रको पुनर्संरचना गरिनेछ भनेर चाहिँ अभिव्यक्ति दिनुभएको थियो होइन त्यो अर्थतन्त्रको पुनर्संरचनाभित्र पनि अझ बजेटको पुनर्संरचना गर्ने कुरा अनि अनुत्पादक र फजुल खर्चहरू व्यापक रूपमा कटौती गर्ने कुरा होइन त्यसपछि बजेट प्रणालीलाई नै चाहिँ तपाईँको परिणाममुखी बनाउने गरिकन हामीले भन्दै आएको के हो भने कार्य सम्पादनमा आधारित बजेट प्रणाली ल्याउनुपर्छ र हामीले भनेर भनेका थियौँ व्यापक खर्च कटौती गर्ने कुरा प्रणालीगत रूपमै बजेट प्रणालीलाई चाहिँ चुस्त व्यवस्थित र परिणाममुखी बनायो किनभने तपाईँले सिङ्गो स्टेटमेन्ट दिएर वक्तव्यबाजी गरेर विगतमा पनि आयो नि ठूला ठूला महत्वाकांक्षी लक्ष्यहरू आयो नि त्यसो भएकोलाई जुन किसिमको 10 वर्षको आर्थिक वृद्धि जो त्यहाँ कुरा गरिएको छ वा चाहिँ तपाईँको नेपाललाई चाहिँ मध्य आय भएको मुलुकमा चाहिने रूपान्तरण गर्ने 100 बिलियन डलरको अर्थतन्त्र बनाउने जुन किसिमको लक्ष्य राखेको तद अनुरूप एउटा भन्छ नि तपाईँको जुन व्यापकतम रूपमा हाम्रा अवरुद्ध भएका संस्थागत संरचनागत नीतिभित्रका विरोधाभासहरूको जुन परिपाटी छ त्यसलाई समष्टि रूपमा तपाईँले कसरी सम्बोधन गरेर जानुहुन्छ र अनि सेक्टर स्पेक्ट पनि के देखियो भने अझ सेक्टर क्षेत्रगत रूपमा तपाईँले हेर्नुभयो भने पनि केही केही नयाँ ढङ्गले कतिपय कुराहरू जस्तो ऊर्जामा वा कृषिमा वा अरू क्षेत्रमा ल्याउन खोज्नु भएको छ तर जुन ढङ्गको तपाईँले रूपान्तरणको कुरा गरिरहनु भएको छ नि तपाईँले रूपान्तरण भन्दा बित्तिकै त पुनर्संरचना नगरिकन जस्तो कृषिमा एक्सनको लागि भन्नुहोस् न बिचौलियाको जगजगी छ जनताले टाइममा चाहिँ तपाईँको किसानहरूले चाहिँ मल पाउँदैनन् प्रविधिको समस्या छ बजारको समस्या छ बजारको समस्या छ एक प्रकारले चाहिँ अझ बजार त तपाईँको चाहिँ खण्डीकृत छ होइन त्यो एकीकृत पनि छैन त्यसले गर्दाखेरि यति धेरै समस्या छन् कि आधारभूत रूपमा कृषकको उत्पादन बढाउने भन्दा पनि कृषिमा ठहरा उद्योग चाहिँ एकपछि अर्को गरिकन गिरावट आएको त्यसका कारणले गर्दाखेरि सेवा क्षेत्र बढेको र सेवा क्षेत्र पनि के भन्नुहुन्छ भने तपाईँको केही व्यावसायिक र अनि व्यक्तिगत सेवा भन्छ नि त्यो सेवा यस्तो हो जहाँ चाहिँ तपाईँको उत्पादन र उत्पादन एकदम कमजोर हुन्छ जसका कारणले आम चाहिँ त्यस व्यवसाय र व्यवसायमा मान्छेहरू चाहिँ तपाईँको उनीहरूको चाहिँ जीवनस्तर सुधारको निम्ति ठूलो समस्या हुन्छ त्यस्तो किसिमको चक्र त्यो खण्डबाट अर्थतन्त्र गुज्रिएको रहेको अवस्थामा तपाईँको कृषिमा वा उद्योगमा वा अरू क्षेत्रमा जुन किसिमको रूपान्तरणकारी परिवर्तनको चाहिँ सोच आउनुपर्थ्यो त्यो आएन अझ शिक्षामा तपाईँले हेर्नु भने कतिपय के कुराहरू छन् मैले अहिले व्यक्तिगत रूपमा पनि मैले फिल्डमा गएर चाहिँ हेरेको छु कुनै विद्यालयहरू खुलेका छन् न शिक्षक छन् कतिपय ठाउँमा चाहिँ के हुन्छ प्राथमिकमा पढाउने शिक्षकले चाहिँ नि तपाईँको 10+2 चाहिँ पढाइरहेको स्थिति छ कम्प्युटरलाई दिनुभएको छ त्यो आइटी पढेको त्यो ज्ञान भएको चाहिँ शिक्षक छैन गुणस्तर खतम छ अझ कस्तो टेन्डेन्सी रहेछ भने निजी विद्यालयहरू खोलेको हुनाले अलिकति सम्पन्न हुनेहरूले उता गर्ने तपाईँको यता चाहिने जुन सरकारी विद्यालयहरू छन् तिनीहरूमा कसैले वास्तै नगर्ने जसले पैसा दियो त्यसको अनुगमन नगर्ने गुणस्तर पनि गर्ने स्वास्थ्यमा त अझ यति धेरै समस्या छ आम जनताले तपाईँको सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूमा चाहिँ पैसा तिरेर टेस्ट गर्ने होइन औषधि औषधि 3 महिनालाई पनि चाहिँ तपाईँको स्वास्थ्य केन्द्रमा चाहिँ औषधि हुँदैन ती गरिब र विपन्न जनताले तपाईँको चाहिँ स्वास्थ्य उपचार गर्न पाइरहेका छैनन् होइन भने अहिले पनि तपाईँको सामा जति यो जुन ढङ्गले यो राजनीतिकरण गर्दै सामाजिक सुरक्षा कार्यक्रम गरियो यसले सरकारको दायित्व त बढ्या छ तर पनि इफेक्टिभली तपाईँले हेर्नुभयो भने दक्षिण एसियामा सामाजिक सुरक्षामा जम्मा आएको हिसाबले 19% मान्छेहरू मात्रै सामाजिक सुरक्षामा चाहिँ आबद्ध छन् अर्थात के भने जनसङ्ख्याको ठूलो हिस्सा चाहिँ तपाईँको जोखिमपूर्ण छ जोखिममा बाँचिरहेको छ तपाईँले सामाजिक सुरक्षाको यहाँ कुरो बोलिएकी छैन होइन त्यसो भएको हुनाले पनि यति धेरै हाम्रा जटिल समस्या छन् त्यसलाई रूपान्तरणकारी ढङ्गले परिवर्तन गर्ने यत्रो जनताको मेन्डेट लिएको सरकारले चाहिँ जसरी चाहिने एउटा परिवर्तनकामी हिसाबले होइन त्यसको चाहिने सबैले अब त गर्न लायो भन्ने त्यो विश्वसनीय हिसाबले जसरी नीति र कार्यक्रम आउनु पर्थ्यो त्यो कार्यक्रम आएको छैन धेरै कुराहरू यसमा चाहिँ छुटेका छन् होइन एउटा चाहिँ नि यसै सामान्य हिसाबले चाहिँ चाहिँ त्यहाँ प्रस्तुत गर्ने एउटा क्रमागत हिसाबले भन्नुहोस् न यथास्थितिको हिसाबले दुवै मन्त्रालय सूचीहरू कार्यक्रम आएका छन् त्यसो भएको हुनाले पनि यहाँ भएका ल्याप्सेसहरू कमजोरीहरूलाई चाहिँ नि अब करेक्सन गर्ने गरिकन बजेट ल्याउनुपर्छ र बजेटले एकदमै ठूलो चाहिने एउटा छलाङ मार्ने ढङ्गले तयारी गरेर आयो भने चाहिँ अब त्यो उहाँहरूले गरेको बाचा होइन हामीले सबै जनताले गरेको जुन किसिमको भरोसा र आशा हो त्यो अनुरूप चाहिँ डेलिभर भएर जाला अदरवाइज चाहिँ यसैले मात्रै केही केही त हुन्छ नै तर पनि आम रूपमा जुन किसिमको एक्सपेक्टेसन र अपेक्षा थियो त्यो अनुरूप चाहिँ नीति र कार्यक्रम आएन भन्ने मलाई लाग्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर दिल्ली राज खनाल। अब सर, यो नीति तथा कार्यक्रम आउँछ होइन, हामीले जति बजेटलाई प्राथमिकता दिन्छौ नीति तथा कार्यक्रमलाई चाहिँ त्यति धेरै प्राथमिकता दिएको पाइँदैन भन्ने पनि छ नि, यसमा चाहिँ तपाईँको के
0: होइन हो नै हो नीति र सामान्यतः के हुन्छ भने अब यो हुन त त्यो ठिक उल्टो हुनुपर्ने हो किनभने नीति र कार्यक्रम भने त त्यसको मूल नेतृत्व अपनत्व भनेको जसले सरकारको नेतृत्व गर्छ मूल रूपमा प्रधानमन्त्री प्रधानमन्त्री भनेको त सबै क्याबिनेटका मिनिस्टरहरू होइन हुने भयो त्यसो भएको हुनाले पनि त्यो ठ्याक्कै सबभन्दा एउटा अर्थ राजनीतिको दस्तावेज भनेकै छ तपाईँको नीति र कार्यक्रम त्यसले तपाईँको कस्तो बाटो पक्रिनुहुन्छ त्यो बाटो त्यो गन्तव्यमा जानको निम्ति तपाईँले कस्तो नीति लिनुहुन्छ अनि त्यो नीतिलाई होइन त्यो नीति अनुरूप तपाईँले कार्यक्रम कसरी लिनुहुन्छ त्यो कार्यक्रम अनुरूप तपाईँले कसरी कार्यक्रम मैले सधैँ भन्ने गरेको त्यो एउटा माला के उनी जस्तो गरेर होइन तपाईँको उद्देश्य लक्ष्य त्यो लक्ष्य अनुरूप तपाईँको अझ रणनीति अनि नीति अनि कार्यक्रम अनि कार्यान्वयन गर्ने एउटा एकीकृत एउटा रोडम्याप जस्तो नि गरेर अगाडि जाने गरिकन आउनुपर्ने हुन्थ्यो नीति र कार्यक्रम. यहाँ चाहिँ नि नीति र कार्यक्रम चाहिँ नि सामान्य मन्त्रालयहरूले होइन आफ्नो कसरी जाने भनेर त रिपोर्टिङ गरेर त्यो पठाउँछन् दस्तावेज, त्यसलाई यो अलिअलि जोड घटाउ गरेर तपाईँको प्लस माइनस गरेर कपी पेस्ट गरेर निकाल्ने जस्तो गरिकन गर्ने त्यस्तो परम्परा छ, त्यो हुनु हुँदैन त्यो. तर अघि मैले भने जस्तो के हो भने यस अहिलेकोमा चाहिँ एटलिस्ट चाहिँ आर्थिक चक्रमा केही केही नयाँ ढङ्गले जाने चाहिँ पहलहरू भएका छन्. तर समस्या अघि मैले भने जस्तो के भने आधारभूत रूपमा त्यसलाई जोडेर होइन तपाईँले त्यो जमर्को गरेर अगाडि ल्याउन खोजेका कुराहरू व्यवहारमा ठोस रूपमा कार्यान्वयनमा जाने कुरालाई सुनिश्चित गर्ने जुन अवरोध र पूर्ण चाहिँ संरचना नीति संस्थागत परिपाटी छ नि त्यसलाई हस्तक्षेप गरेर कसरी सुधार गरेर अगाडि बढ्नुहुन्छ भन्ने कुरो को आएन भन्ने हो. तर पनि तपाईँले भने जस्तो के हो भने नीति र कार्यक्रम अझ बजेटभन्दा अझ एक स्तरको उन्नत भएर आउनुपर्ने चाहिँ हो भन्ने मलाई लाग्छ.
1: विश्वमा अलिकति आर्थिक मन्दीको अवस्था छ, मध्य पूर्वमा भइरहेको यो द्वन्द्वले गर्दाखेरिमा सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा त सबै कुराको भाव बढ़िसक्यो, नागरिकको आय स्तर कम छ, यो अवस्थामा चाहिँ यो योजनाले कतिको काम गर्छ यो नीति तथा कार्यक्रमले? किनकि मानिस त पहिला सुरु जोडिने त बजारसँग हो नि त,
0: बजेट कसरी आउँछ त्यो हेर्न बाँकी छ. होइन त्यसो भएको हुनाले हामी आउँदै आउँदैन भनेर पूर्वाग्रह हुने कुरो भएन, होइन जे हो तथ्य हो त्यो तथ्यगत विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन. तर यसको सबभन्दा कमजोरी के भयो भन्नुहुन्छ भने बाहिरले
1: गर्दाखेरिमा सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा त सबै कुराको भाव बढ़िसक्यो, नागरिकको आय स्तर कम छ, यो अवस्थामा चाहिँ यो योजनाले कतिको काम गर्छ यो नीति तथा कार्यक्रमले? किनकि मानिस त पहिला सुरु जोडिने त बजारसँग हो नि त,
0: बजेट कसरी आउँछ त्यो हेर्न बाँकी छ. होइन त्यसो भएको हुनाले हामी आउँदै आउँदैन भनेर पूर्वाग्रह हुने कुरो भएन, होइन जे हो तथ्य हो त्यो तथ्यगत विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन. तर यसको सबभन्दा कमजोरी के भयो भन्नुहुन्छ भने बाह्य जुन प्रतिकूलता छ त्यसले बढाए गर्छनको लागि मूल्य छ, मूल्य यहाँ उपभोक्ताले चाहिँ मूल्य बढ्ने कुरा त आफ्नो ठाउँमा छँदैछ होइन, त्यो व्यापक रूपमा त्यसले चाहिँ पार्ने जुन किसिमको उद्योगमा व्यवसायमा यो त कस्तो हुन्छ भने चेन इफेक्ट नि, अहिले मूल्य बढ्यो अनि झन बढ्दै गयो झन बढ्दै गयो होइन, सबैतिरबाट चाहिँ त्यसले अनन्तगत्ता ठूलो एउटा संकट ल्याउने र आम जनताले आफ्नो साँझ बिहानको पनि रोजीरोटीको चाहिँ समाधान गर्न नसक्ने हुन्छ. त्यो पनि कुन स्थितिमा भने वैकल्पिक तपाईँको अवसरहरू छैन होइन, अनि सबै चाहिँ वैकल्पिक रोजगारी छैन भनेदेखि त्यसले ठूलो समस्या ल्याउँछ. त्यो हिसाबले मलाई लाग्छ आन्तरिक कारणले सँगै बाह्य कारणले जनतालाई राहत दिने गरिकन त्यो नीति र कार्यक्रम चाहिँ आएन. अब बजेटले कसरी सम्बोधन गर्नुपर्छ र त्यसमा अझ मैले अघि जोड्दै थिएँ, अब यत्रो चाहिँ नि युवा शक्तिको होइन विदेशमा बस्ने नेपाली पनि स्वदेशका नेपालीहरू पनि एउटा भन्ने हो भने एक प्रकारको एउटा हस्तान्तरण एउटा के भन्नुहोस् न यो जेनेरेसनको होइन चाहिने एउटा हस्तान्तरण लिडरसिपको हिसाबले पनि राजनीतिक हिसाबले पनि युवाहरू यसरी ठूलो मात्रामा जाने ठूलो साइजमा जाने आएका छन् र त्यसमा प्रभुत्व अहिलेको सरकारको पार्टीभित्र छ. तर पनि यति फितलो तपाईँको त्यो रोजगारीसँग जोडेर होइन, किन रोजगारी भयो भने त तपाईँले आय आर्जन भएपछि त अलिकति राहत पनि हुन्छ नि, त्यसले पनि अर्को प्रकारले रोजगारीका कार्यक्रमहरू मूलत परम्परागत चाहिने कुराहरूलाई र अब जस्तो के 10 वर्षको भनेको छ त्यो त यो वर्षको बजेटमा पनि थियो, अझ त्यसमा त आन्तरिक होइन रोजगारी सिर्जना गर्ने 10 वर्षमा चाहिँ नि व्यापक रूपमा गर्ने भन्ने थियो. अस्ति आएको दस्तावेजमा चाहिँ 15 लाख 5 वर्षमा 15 लाख रोजगारी सिर्जना गर्ने भनेको छ र त्यो ठोस रूपमा तपाईँले लिने नीतिहरू समग्र अथवा आर्थिक वृद्धि अथवा विकाससँग अघि हामीले भनेका 6-7 वटा सेक्टरहरूको प्राथमिकरण र तिनलाई व्यापक रूपमा अगाडि बढ्दा त्यसबाट होइन एउटा अटोमेटिक प्रोसेसमा पनि विकासको गतिलाई तीव्र बनाउँदा त्यसबाट हुने रोजगारी सिर्जनाको एउटा पक्ष भयो, त्यसले पुग्दै पुग्दैन. फेरि के हो भने अर्थतन्त्रलाई तपाईँको पिकअप गर्नै मलाई लाग्छ अहिले युद्ध स्तरमा तपाईँले काम गर्नुभयो भने पनि अर्थतन्त्रलाई पिकअप गर्नको किनभने हामी त धेरै समस्यामा छौँ, गर्न टाइम लाग्छ. त्यसो भएको हुनाले पनि आर्थिक वृद्धिले पिकअप गर्ने कति टाइम लाग्ने हो भन्ने यहाँ चाहिँ अन्योलताको स्थिति छ. त्यो भएको हुनाले पनि के भने ठोस रूपमा यद्यपि स्टार्टअप

0: देखि लिएर केही एकीकृत रूपमा के चाहिँ सेवा सुविधाहरू उपलब्ध गराउने होइन त्यसपछि पुँजी उपलब्ध गराउने कुरा चाहिँ गरिया छ त्यो ज्यादै चाहिँ नि तपाईँको मात्रात्मक रूपमा त्यसको नगण्य प्रभाव हुने हिसाबले चाहिँ नि त्यहाँ कुराहरू गरिएको छ आम रूपमा योजना चाहिँ हाम्रो विकास प्रक्रियाबाट र अनि तपाईँले गर्ने लक्षित कार्यक्रमबाट रोजगारी यसरी कमसेकम पनि जुन किसिमको प्रतिबद्धता गरिएको छ त्यो अनुसार हामी रोजगारीको सुनिश्चित गर्छौँ भन्ने ढंगले युवा शक्तिहरूलाई आश्वस्त पार्ने ढंगले पनि चाहिने यो नीति र कार्यक्रम आएन र यो किन यस्तो भयो किन यति धेरै चाहिने उपेक्षा भयो भन्ने कुरा म आफूले बुझ्न सकिरहेको छैन।
1: अब निजी क्षेत्रको तीन चारवटा जुन छ हामीसँग संस्थाहरू त्यसमा पनि अहिले नयाँ नेतृत्व आइरहेको छ सीएनआईमा पनि नयाँ नेतृत्व आयो एफएनसीसीमा पनि नयाँ नेतृत्व आयो सरकार पनि नयाँ छ भनेपछि अब निजी क्षेत्रको मनोबल बढाउने खालका कार्यक्रमहरू कस्ता कार्यक्रमहरू आउनुपर्छ यो तीनवटै सेक्टर यो नयाँ नयाँ मिलेर चाहिँ कसरी अगाडि बढ्नुपर्छ निजी क्षेत्रले 100 खर्बको अर्थतन्त्र भनेर पहिलेदेखि भन्दै आएको हो र सरकारले पनि अहिले त्यही नीति लिएर आएको छ
0: पहिले 5 वर्ष भनिएको थियो अहिले 10 वर्षको कुरा आयो के भने 7 वर्ष के अरे तपाईँले 5 वर्षमा 7% आर्थिक वृद्धि हासिल गरेर तपाईँ $3,000 पुग्न सक्नुहुन्न अझ तपाईँले 100 अरबको डलरको चाहिँ अर्थतन्त्र कुरै छोडिदिनुहोस् कमसेकम पनि 5 वर्षलाई गर्दाखेरि 11-12% आर्थिक वृद्धि हुनु पर्थ्यो अहिले उहाँहरूले अलिकति मार्जिन राखेर 10 वर्ष कुरा गर्छ तर पनि के हो भन्नुहुन्छ भने जुन ढंगले चाहिँ आर्थिक वृद्धि एकदम उच्च गर्ने कुरा होइन व्यापक रूपमा चाहिँ तपाईँको प्रति व्यक्ति आय र अर्थतन्त्रको आकारै बढाउने कुरा गरिएको छ त्यसको मेन खम्बा भनेकै होइन सम्भाग भनेकै के हो भने निजी क्षेत्र हो किनभने निजी क्षेत्रको 75-80% त निजी क्षेत्रको लगानी हुन्छ होइन लगानी हुन्छ त्यसो भएको हुनाले पनि मलाई लाग्छ के हो भन्नुहुन्छ भने त्यो जुन प्राथमिकता खास गरी किन उद्योगको क्षेत्रमा ऊर्जाको क्षेत्रमा पर्यटनको क्षेत्रमा सँगै व्यवसायिक कृषिसँगै जोडेर व्यापक औद्योगिकरणको त्यो कार्यक्रम त्यसलाई एउटा कम्प्रिहेन्ड गर्ने भन्छ कि एउटा कम्प्रिहेन्सिभ सामग्रिकतामा त्यहाँ भएका निजी क्षेत्र होइन यद्यपि त्यहाँ एकद्वार प्रणाली केही सुविधाको कुरा गरिएको छ के हो भन्नु छ भने 1 महिनामा तपाईँले चाहिँ कुनै उद्योग दर्ता गर्ने हो भने चाहिँ त्यो 1 महिनामा गर्ने भनिएको कतिपय कुराहरू त्यसमा आएका छन् तर के हो भन्नुहुन्छ भने तपाईँको जुन किसिमको यहाँ सुधारको होइन अर्को चरणको चाहिँ सुधार गर्ने भनिएको छ ट्याक्स जस्तो तपाईँले कर चाहिने यस्तो यो कस्तो भयो भन्नुहुन्छ भने यो सम्पूर्ण वा अधिकांश चाहिने के हो भने मार्जिन खाने भन्छ नि मार्जिन खाने बिचौलिया तन्त्र यति हाई भयो कि त्यो 5 वर्षमा तपाईँले 300 अरबको कर छुट दिनुभयो सुविधा उद्योग व्यवसायको नाउँमा तर जिनुहन उद्योग व्यवसायले चाहिँ पाएन त्यसभित्र अझ सबभन्दा समस्यामा किनभने 90% त साना उद्योग व्यवसाय छन् ती सबभन्दा प्रताडित छन् होइन प्रताडित छन् अनि त्यस्तै आदि गरिकन ऊर्जा क्षेत्रमा पनि जुन इन्डिजिनियस लगानीकर्ताहरू छन् अब अहिले त्यसलाई त अलि ओपन अप गर्ला उनीहरू लगानी गर्दाखेरि चाहिने त्यो प्रोसेस नपुगेर वर्षौंदेखि उनीहरू लाइनअप भएर चाहिँ बस्नुपर्ने एउटा स्थिति छ पर्यटन क्षेत्रलाई पनि तपाईँको ठ्याक्कै लोकल स्थानीय तहसम्म चाहिँ पर्यटनलाई चाहिँ जोड्दै साहसिकदेखि लिएर अरू प्रकारका पर्यटनहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने स्थिति छ त्यसरी आम रूपमा के गर्नु पर्यो भने जुन किसिमका करका कारणले अब तपाईँको जग्गा खरिदका कारणले ठेक्का पट्टादेखि लिएर अरू थुप्रै जटिलता फेसिलिटेसहरूका कुराका कारणले बजारका मैले हेर्दै थिएँ मैले करको अस्ति त्यो मैले छलफल गर्न म वीरगंज गएको थिएँ त्यहाँ जाँदाखेरि त्यहाँका थुप्रै उद्योग व्यवसायका चाहिँ त्यहाँका स्थानीय नेतृत्व निजी क्षेत्रका नेतृत्वकर्ताहरूले भन्नुभयो कुनै उत्पादन गरेको तपाईँले वीरगंजमा उत्पादन गरेको चिज काठमाडौँमा ल्याउँदाखेरि 4 ठाउँमा तपाईँले कर तिर्नुपर्ने हुन्छ अझ स्थानीय तहमा अहिले फरक ढंगले चाहिँ कर लगाउने होइन सम्पत्तिमा पनि वा त्यो ढङ्ग कतिपय ठाउँमा लगाउने प्रदेशले लगाउने अनि त्यसपछि आएर यहाँ सङ्घले चाहिने लगाउने करको कुरा मूल्याङ्कनदेखि लिएर मैले हेरेको थिएँ अब जस्तो कुनै एउटा उद्योग व्यवसायी वा व्यवसाय गरे अरू प्रकारको व्यवसाय गरेको मान्छे अब कुनै करको अफिसियल मान्छे आउने हो भन्दा बित्तिकै तपाईँको चाहिने उनीहरूले पसल वा होइन व्यवसाय उद्योग बन्द गरेर जानुपर्ने होइन त्यस किसिमको एउटा क्राइसिस त्यस्तो भयो भने तपाईँले आश्वस्त विश्वस्त कर चाहिने एकदम विलिङली तिर्ने हो भन्ने कुराको तपाईँले विश्वस्त नगरिकन अनि मान्छे उद्योग व्यवसायमा कसरी आउन सक्छन् आउन सक्दैनन् होइन त्यसो भएको हुनाले जुन किसिमका संस्थागत र अरू प्रकारका नीतिगत होइन र झन्झट दुःख दिने चाहिने जुन किसिमको परिपाटी छ अनि त्यसपछि आएर बीचमा जो तपाईँ शुभ लाभको लागि हरेक जे गर्ने चाहिने एउटा स्थिति छ, त्यसलाई अन्त गर्नु पर्यो र सँगै सँगै यो प्रक्रियामा चाहिँ अर्थतन्त्रलाई औपचारिकरणको गति दिनु पर्यो। कहाँ कहाँ के कारणले गर्दाखेरि अर्थतन्त्र औपचारिकता भएन, यद्यपि त्यो ट्याक्सदेखि लिएर अरू यी झन्झटले पनि त्यस कुरा त्यो देखेको छ। एउटा रजिस्ट्रेसन गर्नुपर्ने, प्रत्येक वर्ष रजिस्ट्रेसन गर्नुपर्ने, रिन्यू गर्नुपर्ने, अनि 10 ठाउँमा 15 ठाउँमा तपाईँले जाने त्यो रेकर्डिङ गर्नुपर्ने। भन्दा बित्तिकै जुन किसिमको तपाईँको एउटा वातावरण हो नि, उद्योगिक व्यावसायिक जुन किसिमको चाहिँ वातावरण हो, त्यो ज्यादै प्रतिकूल भएको छ र त्यससँग अलिकति बजारसँग पनि जोडिएको छ। बजारसँग पनि, बजारको पनि तपाईँले एक प्रकारले कसरी फेसिलिटेट गर्ने र त्यो प्रतिस्पर्धामा कसरी उनीहरूलाई लेभल प्लेइङ फिल्ड भन्छ नि, त्यो लेभल प्लेइङ फिल्ड कसरी दिने भन्ने कुरा एउटा यो पाटो होइन। अर्को सँगै के हो भन्नुहुन्छ भने उद्योग व्यवसायको हिसाबले यद्यपि सरकारले अहिले 100 रुपियाँभन्दा बढीको चाहिँ तपाईँको बोर्डरमा होइन कर नतिरिकन सामानहरू ल्याउन नदिने भनेको छ। म आफै छलफलमा जाँदाखेरि पनि मैले त्यहाँ अवस्था यस्तो देखेको थिएँ कि बोर्डरमा शनिबार त त्यहाँ माखो पनि चाहिने त्यो बाटो सडकमा हिँड्छ, सबै चाहिने बोर्डर पारी गएर सारा सामानहरू ल्याउने। भन्दा बित्तिकै स्थानीय तहको उद्योग र व्यवसायहरू चाहिँ कसरी चल्ने, भन्दा बित्तिकै समानान्तर रूपमा जुन ढङ्गले अनौपचारिक अर्थतन्त्र वा अन्डर रेकर्डेड, मैले एउटा कार्यक्रममा यो व्यापार व्यवसायसँग सम्बन्धित चाहिने व्यवसायीहरूले चाहिने भन्दै हुनुहुन्थ्यो कि उहाँहरूले हिसाब गरेको 500 अरब रुपियाँको अनरेकर्डेड ट्रेड छ भनेर त उहाँहरूले हिसाब गर्नुभएको छ। एकातिर इलिगल ट्रेड, अर्कोतिर तपाईँको चाहिने विभिन्न किसिमका झन्झट र प्रक्रियाहरू छ, तिनलाई एकदम हामीले हेऱ्यौँ नि दक्षिण पूर्वी एसियामा जुन ढङ्गले त्यहाँको उद्योगीकरण भयो, तपाईँले साउथ कोरियाको उदाहरण गर्नु, थाइल्यान्डको उदाहरण गर्नुहोस्, मलेसियाको तपाईँले चाहिने उदाहरण लिनुहोस्, अरू कतिपय अहिलेका चाहिने नव औद्योगिक राष्ट्रहरूको तपाईँले उदाहरण लिनुभयो भने पनि जुन चाहिने सुविधासहित फेसिलिटेट गर्दै अनुकूलता प्रदान गर्दै चाहिने उद्योग व्यवसायलाई प्रवर्धन गरिएको थियो, त्यो ढङ्गले चाहिने फेसिलिटेट गरेर अगाडि जानुपर्ने आवश्यकता छ। त्यसो भनेको चाहिने के हो भने एक प्रकारको जुन किसिमको क्राइसिस अफ कन्फिडेन्स छ त्यसलाई चिर्दै एक प्रकारले एउटा कम्प्याक्ट ठोस समन्वयमा सहकार्यमा चाहिँ निजी क्षेत्र अनि सरकार अगाडि बढेर जानुपर्छ। त्यसमा अझ मैले जोड दिएको के हो भने साना उद्योग व्यवसायहरू सम्बन्ध प्रचारित छन्, तिनले सबभन्दा धेरै मान्छेलाई चाहिने रोजगारी दिन्छन्, तिनले नै हाम्रो स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्छन्, त्यो गर्ने गरिकन जानुपर्ने खाँचो छ। र त्यसैले भने मैले औपचारिक अर्थतन्त्र र जुन इलिगल गैर कानूनी कारोबारहरू छ तिनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ, त्यो नगरिकन तपाईँले यतापट्टि उद्योग र व्यवसायलाई पनि अगाडि प्रमोट गरेर लान सक्ने स्थिति चाहिँ छैन।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: World's number one tire brand.
5: Classic Deco 60th anniversary offer. जतिमा चाहियो त्यतिमा पायो. Budget र package तपाईकै रोजाइको. अब internet TV र Wi-Fi 6 router पनि त्यतिमै पाइन्छ. Classic Deco कुनै पनि plan खरीदमा हरेक हप्ता 3 जनालाई 3 महिना internet bonus र मासिक 1 जनालाई रु 12,000 को internet bonus. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पंचकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-6096 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगा सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर डिलीराज खनालसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
2: धन्यवाद। जस्तो हामीले अब नीति तथा कार्यक्रम कस्तो आयो भन्ने कुरा पनि गर्यौं, यसको प्राथमिकता कतिको व्यवहारिक छन् भन्ने कुरा गर्यौं, र यससँग छुटेका महत्वपूर्ण पक्षका साथसाथै रोजगारीका कुरा, यो आर्थिक मन्दीमा कसरी अगाडि बढ़न सक्छ भन्ने बारेमा पनि कुराकानी गर्यौं। अब यो उत्पादन र निर्यात बढ़ाउने स्पष्ट रणनीति चाहिँ यो नीति तथा कार्यक्रममा देखिन्छ कि देखिँदैन?
3: थाती राखिएको छ, त्यसरी भन्नु पर्यो, किनभने हामीले गर्दै जानेछौँ भन्ने आज नयाँ चरणको आर्थिक सुधारका कुराहरू जुन छन् नि, मलाई लाग्छ त्यो चाहिँ नि ठ्याक्कै जस्तो करको कुरा, अहिलेको सबभन्दा समस्या के हो भन्नुहुन्छ भने करलाई तपाईँले उत्पादन र उत्पादनसँग जोड्नुहुन्छ, किनभने बीचमा कसैले फाइदा लिने होइन, मार्जिन खाने होइन, तपाईँको आयातलाई चाहिँ प्रोत्साहन गर्ने, यहाँको चाहिँ यो बैंकिङकीयकरणलाई चाहिँ प्रोत्साहन गर्ने, खास उत्पादनशील क्षेत्रमा लगानी गर्ने र उत्पादन क्षेत्रबाट लगानी गरेर अनि पुँजीको सञ्चय गर्दै दिगो हिसाबले अर्थतन्त्र अगाडि बढ़ाउने, त्यो क्रममा हाम्रा स्रोत र साधनहरूको पनि अधिकतम उपयोग हुने, जसका कारणले रोजगारी पनि स्वदेशमै चाहिँ सिर्जना हुने, त्यो डिस्कोर्स त्यो बाटोमा हामी नगएको भएको हुनाले पनि जस्तो करमा हामी उत्पादन उत्पादकसँग जोड्छौं, समग्र सुधारका कुराहरू जस्तो लागत चाहिँ कम गर्ने कुरा, अनि त्यसपछि उद्योग व्यवसायलाई चाहिँ सुरक्षित गर्ने कुरा, अनि आईटी र अरू प्रविधिहरूलाई चाहिँ नयाँ ढंगले इन्ट्रोड्युस गर्ने कुरा, र अब कृषि उद्योग इत्यादिलाई चाहिँ प्राथमिकता दिने कुरा होइन, सबै ऊर्जालाई पनि प्राथमिकता कुरा दिने कुरा, यिनी कतिपय चाहिँ तपाईँको उत्पादन उत्पादनशीलतासँग जोडिएका छन्। त्यसो भएको हुनाले यिनलाई जुन किसिमको नयाँ चरणको आर्थिक सुधारको कुरा गरिएको छ त्यसलाई ठोस रूपमा विगतभन्दा फरक ढंगले, यहाँ त कस्तो स्थिति छ भन्नुहुन्छ भने कहिलेकाहीँ अब यो सुधारको कुरा गर्दाखेरि ठ्याक्कै हिजो असफल भएको एक प्रकारले त्यो हामी नवउदारवाद भन्छौँ, त्यसले चाहिँ उत्पादनशील क्षेत्र लगानीलाई पनि प्रोत्साहन नगर्ने, त्यसपछि आय असमानता पनि व्यापक रूपमा बढाएर लिएर जाने, र त्यसका कारणले गर्दाखेरि अब नेपालको सन्दर्भमा त अझ रेमिटेन्स अनि उपभोग होइन, त्यसले गर्दाखेरि एउटा दिगो ढंगले अर्थतन्त्र अगाडि बढेर पनि जान नसक्ने हाम्रो तितो अनुभव छ, र गुणवत्तावादी पनि जुन ढंगले यान्त्रिक तरिकाबाट त्यो नवउदारवादको नीतिलाई अगाडि बढाइयो त्यसलाई ठ्याक्कै तपाईँको सुधारलाई पनि त्यस्तै ढंगले जाने हो भने चाहिँ त्यसको केही अर्थ भएन। एकदम उत्पादनशील क्षेत्रमा लगानी गर्ने, लगानी गर्नको निम्ति चाहिँ नि तपाईँको अझ यसमा अघि मैले एउटा कुरा छुट्याएको थिएँ, भन्नुहुन्छ भने लगानीका स्रोतहरू बाह्य पनि अहिलेका नयाँ तपाईँको इन्स्ट्रुमेन्टहरू युज गरेर होइन विभिन्न विकल्पहरूको लागि लगानीमा चाहिँ लागि स्रोतको परिचालन गर्ने भनिएको छ। तर एउटा मैले नबुझेको कुरा के हो भने हाम्रो अथवा ब्याङ्किङ सेक्टरमा 12-13 खरबको पैसा आइडल भएर बसेको छ, स्रोतको कमी त छैन नि, त्यसलाई पनि तपाईँले चाहिँ कुनै न कुनै रूपमा तपाईँले गलत ढंगले परियोजना चयन गर्ने अनि अन्धाधुन्ध चाहिँ खर्च गर्ने गरेर गर्नुभयो भने त्यसले अर्को प्रकारको संकट ल्याउँछ, ब्याङ्कलाई पनि संकट ल्याउने भयो, सिङ्गो अर्थतन्त्रलाई पनि संकट ल्याउँछ। तर पनि अलि सुविचारित ढंगले बुद्धिमत्तापूर्ण ढंगले एउटा परियोजनाहरूको चयन निजी र चाहिँ तपाईँको सरकार चाहिँ पब्लिक सेक्टर मिलेर गर्ने र मध्य वा दीर्घकालीन हिसाबले अनि त्यसको रिटर्न कसरी आउने भनेर गर्न सकियो भने मलाई लाग्छ कि यो त अहिले जुन कुरा हामीले छलफल गरिरहेका छौँ त्यसलाई पनि उपयोग गर्ने कुरा यो वा त्यो ढंगले आउँछ भन्ने मलाई लागेको थियो, नीति र कार्यक्रममा आएको छैन, मलाई लाग्छ बजेटले यतातिर पनि ध्यान दिनुपर्छ, त्यसको समेत उपयोग गर्दै प्राथमिकता क्षेत्रमा ठोस ढंगले छिटो रिटर्न दिने, मध्य रूपमा रिटर्न दिने, अलि लामो कालमा रिटर्न दिने होइन, त्यस ढंगले लगानीलाई त्यो सरकारको लगानी सँगै ब्याङ्किङ सेक्टरबाट हुने लगानीलाई पनि उत्पादनशील क्षेत्रसँग उत्पादन क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीसँग जोडेर उनीहरूलाई विभिन्न ढंगले इन्सेन्टिभ उत्प्रेरित गर्ने गरेर गयो भने त्यहाँ उत्प्रेरणाका हामीले पुनर्संरचना गर्छौं भन्ने कुरा पनि आएको छ। हामीले आशा गरौं कि बजेटमा त्यसलाई चाहिँ अन्तर सम्बन्धित बनाएर आउनेछ भन्ने हामी आशा एवं विश्वास गरौं।
2: अब यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैभन्दा ठूलो चुनौती चाहिँ के देखिन्छ?
3: जबसम्म तपाईँले ज्यादै चुलिएका समस्याहरू छन् नि, गहिरिएका समस्याहरू छन् नि, तिनलाई तपाईँले एकाङ्की रूपमा त्यहाँ अलिकति चलाउने र कसैले सुन्दाखेरि एकदम कर्ण पिरियो कि के गर्न लाग्छ भने इलुजन भन्छ नि, भ्रम दिने ढङ्गले गएर चाहिँ हाम्रो काम लाग्दैन। मैले भनेको थिएँ अब बजेट आउने बेला भएको छ, कार्य सम्पादनमा आधारित बजेट त्यो भने के हो भने कति तपाईँले खर्च गर्दा कति तपाईँको प्रतिफल आउँछ भन्ने कुराको सुनिश्चित गरेर मात्र, अनि जुन चाहिँ प्रोजेक्ट बन्छ त्यो प्रोजेक्ट ब्याङ्कको स्क्रुटिनीबाट मात्रै चाहिँ परियोजनाहरू त्यहाँ सञ्चालन गर्ने गरेर, र अनि तपाईँले कार्य सम्पादनमा आधारित बजेट बनाएपछि त्यसैसँग जोडेर के हुनु पर्यो भने कार्य सम्पादनमा आधारित मूल्याङ्कन र अनुगमन प्रणाली। त्यो भने के हो भने यो कार्य सम्पादन भन्दा बित्तिकै तपाईँले विभिन्न तपाईँले परिसूचकहरू राख्नुहुन्छ, परिसूचक चाहिँ नि तपाईँले ठेक्का कहिले गर्नुहुन्छ अथवा तपाईँले त्यो ठेक्का पछि तपाईँको जुन चाहिँ चाहिने सामग्रीहरूको तिनको आपूर्ति कसरी गर्नुहुन्छ, कहिले कार्य सम्पादन गर्नुहुन्छ, त्यसले कहिले चाहिने त्यसले रिटर्न दिन्छ भनेर त्यो रोडम्याप चाहिँ तपाईँले तयार गर्नुहुन्छ र त्यसभित्र जवाबदेहीताको परिपाटीलाई पनि तपाईँले सुनिश्चित गर्नुहुन्छ र एउटा समयबद्ध अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि मन्त्रालय त्यसपछि योजना आयोग त्यसपछि प्रधानमन्त्री स्तरमा त्यो गर्ने कुरालाई पनि सुनिश्चित गरेर तपाईँले राखेका प्रस्ताव गरेका नीति प्रस्ताव गरेका कार्यक्रम प्रस्ताव गरेका परियोजनाहरू समयबद्ध रूपमा सम्पन्न हुने कुराको तपाईँले त्यो बजेट तर्जुमाकै बेलामा त्यो रेडिनेस भन्छ नि त्यो रेडिनेस गर्नुभएको हुन्छ। अब त्यो दिशामा मलाई थाहा छैन कति तयारी भइरहेको छ, त्यो गर्यो भने मात्रै यो नीति र कार्यक्रम यसमा टेकेर बन्ने जुन बजेट हो त्यो बजेट कार्यान्वयन भएर जाने एउटा स्थिति बन्न सक्छ। तर यसभित्रको एउटा महत्वपूर्ण पाटो र एउटा सकारात्मक पक्ष के हो भने अघि मैले सुरुमा भनेर त्यो सुशासनमा जवाबदेहीको परिपाटीमा त्यसभित्र पनि तपाईँको यो डिजिटलाइज सिस्टममा सेवा सुविधालाई चाहिँ टाइमली गर्ने कुरा अनलाइन गर्ने कुरा होइन यी सबै कुराहरूलाई जुन ढंगले चाहिँ फोकस गरिएको छ त्यसलाई अझ सोलो डोलो एकीकृत ढंगले त्यसलाई मूर्तिकृत गर्ने गरेर एक्सनमा जाने गरिकन बजेटले त्यसलाई अलि यथार्थपरक ढंगले अलि वस्तुवादी ढंगले अलि लागू नै हुन्छ भन्ने कुराको सुनिश्चितता गर्ने हिसाबले आयो भने यो जुन किसिमको सबभन्दा ठूलो यो अवरोधपूर्ण कार्यान्वयन नहुने जुन किसिमका जटिलताहरू छन् ती जटिलताहरूलाई चिर्दै अगाडि बढ्न जान सकिन्छ भन्ने मलाई लाग्छ।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट बारे कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आज वरिष्ठ अर्थविद डाक्टर डिल्ली राज खनाल। यो सहकारी बैंक तथा वित्तीय क्षेत्र सुधारका विषयमा कार्यक्रम कतिको स्पष्ट छ?
3: अनि आंशिक रूपमा आएको छ तर पनि जुन लेभलको जुन स्तरको समस्या छ अब त्यो स्तरको समस्यालाई एक त के हो भने अब त्यो कतिपय चाहिँ जसले ठगी गरेका छन् तिनी भागे तिनको सम्पत्ति कहाँ छ भन्ने पनि टुङ्गो छ र अहिले जति चाहिँ त्यो रेकर्डेड छ त्यति मात्र नभए त्यो ठगीको स्केल र मात्रा अझ व्यापक र अझ ठूलो छ। त्यसो भएको हुनाले यो आंशिक रूपमा आएको छ यो पर्याप्त छैन, यसलाई अझ ठोस गरेर एक्सनमै गएर जो चाहिँ पीड़ित छन् उनीहरूलाई क्षतिपूर्ति दिने कुरा गर्नु। फेरि के हो भने यसका कारणले गर्दा पनि अर्थतन्त्रमा अझ तपाईँको स्थानीय तहको अर्थतन्त्रमा होइन सहरकै पनि कतिपय हिसाबले चाहिँ अर्थतन्त्रमा यसले पनि थप प्रतिकूलता थपेको एउटा स्थिति छ। अर्थतन्त्रलाई त्यो ठगी र जुन चाहिँ पीड़ित छन् तिनीहरूलाई होइन पीड़ितलाई को एउटा प्रकारले उपचार गर्ने कुरा सहयोग रिलिफ दिने कुरा एउटा पक्ष हो। यससँग जोडिएको समग्र अर्थतन्त्रलाई पनि माथि उठाउने कुरासँग पनि यो जोडिएको हुनाले त्यही ढंगले यसलाई प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ।
2: अब हामीले नीति तथा कार्यक्रमको एक व्यापक चर्चा गर्यौं, धेरै पक्षहरू हामीले समेट्यौं, अब सरकार बजेटमा केन्द्रित हुँदैछ, अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढ़ी ध्यान दिनुपर्छ? हामीले हरेक वर्ष बजेट आउँछ तर जहाँ प्रयोग हुनुपर्ने हो त्यहाँ प्रयोग भइरहेको देख्दैनौ, जहाँ खर्च गर्नुपर्ने हो त्यहाँ खर्च गरिरहेको देख्दैनौ, नागरिकले बजेटबाट अपेक्षा अनुसार फल पाइरहेको हुँदैन। भनेपछि अब यो स्थिर सरकार पनि हो, पाँच वर्ष काम गर्ने हो, अनि फेरि पाँच वर्ष काम गर्दै गर्दा बजेटका पनि चरणहरू हुन्छन् भन्ने मैले सुन्छु, त्यसमा तपाईँहरू अझै विज्ञ हुनुहुन्छ। यसमा पहिलो वर्ष कुन लेभलको बजेट ल्याउने, दोस्रो लेभलमा कुन, तेस्रो लेभलमा कुन, र पाँचौं वर्षमा कस्तो ल्याउने भन्ने हुन्छ। अब यो पहिलो चरणमा पहिलो सरकार अहिलेसम्म हामीले हरेक बजेटमा टिका टिप्पणी गर्दै आउँदाखेरिमा अब यो बजेटमा सुधार गर्नुपर्ने मुख्य कुराहरू चाहिँ के छ?
3: मैले यो बजेटको साइजको कुरा गर्दाखेरि मैले साइज चाहिँ यदि साइज आवश्यक छ तर त्यसले धेरै म्याटर गर्दैन नेपालको सन्दर्भमा भन्ने गरेको, र अहिले बजेटको साइजको चाहिँ जुन कुरा भइरहेछ, हिजो अन्तरिम सरकारको बेलामा जुन एउटा खाका तयार भएको थियो सायद त्यसैलाई निरन्तर दिन छ कि भन्ने अहिलेसम्मको स्थिति छ।
2: हजुर,
3: त्यो त्यो बजेटको आकार हुने, तर त्यो बजेटको आकार भन्दा पनि तपाईँले, मैले त भन्दै आएको कुरा हो, मैले अहिले पनि भनिरहेको छु के भन्नु छ भने, यो वर्ष विभिन्न समिति गभर्मेन्ट बोडीजको लागि भनेर विभिन्न मन्त्रालयहरूलाई छुट्याइएको रकम 111 अरब रुपियाँ छ। तपाईँ विचार गर्नु, 2075 हामीले अधिकांश त्यसलाई खारेज गर्यौँ, गर्न भनेका थियौँ। त्यो पैसा तपाईँले बचाएर शिक्षामा, स्वास्थ्यमा, गरिबी निवारणमा, उद्यमशीलतामा, होइन, यता पुँजीगत चाहिने राम्रा रणनीतिक महत्वका परियोजनाहरूमा पैसा लगाउनु भएको भए के हुन्थ्यो? त्यो अवसर त गुम्यो। तर कुरा के हो भन्नुहुन्छ भने, त्यसैले सबभन्दा पहिलो र फर्मोस्ट कुरा के हो भन्नुहुन्छ भने, तपाईँले अनुत्पादक खर्च, यो काम लगाग्ने यी परि के अरे कोष समितिहरू खारेज गरेर खारेज गर्नुहुन्छ गर्नुहुन्न, अनि तपाईँले चालु खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर, अघि मैले भनेको कुरा सहित खर्चको आकार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालु खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 अरब बनाउने, 400 अरबको त यो वर्षै ल्याएको थियो, यद्यपि 40 र 45% चाहिने बीचमा तपाईँको अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो, तर ल्याउनु त ल्याइएको थियो नि। त्यसो भएको हुनाले एकदमै के हो भन्नुहुन्छ भने, 500 अरबको करिब चाहिने, त्यही सिलिङभित्रै मैले भनेको, त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने, त्यसभित्र के गर्ने भने, अहिलेसम्म अहिले काम नलाग्ने 40% परियोजनाहरू पुँजीगत खर्चभित्रका छन् सबै खारेज गर्ने, अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आशा नीति र कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने, जस्तो उहाँहरूको बाचामा के छ भने, 10 राष्ट्रिय गौरवका आयोजनाहरूलाई हामी चाहिँ 2 वर्षमा कम्प्लिट गर्छौँ भन्नुभएको छ, के अरे राष्ट्रिय गौरव भन्ने नामै खारिज गर्नु भनेको थियौँ हामीले 2075। हिजो नीति र कार्यक्रममा त्यो कति पर्या छैन, अब रूपान्तरकारी भन्ने आएको छ, के आउँछ हेरौँ। तर पनि महत्वपूर्ण कुरा के हो भन्नुहुन्छ भने, त्यो कन्क्रिटली यिनको पुनर्संरचना गर्ने र केही नयाँ, जस्तो आइटी सेक्टरलाई अगाडि बढाउने कुरा, तपाईँले पूर्वाधार विकास गर्नु पर्यो, त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो, तपाईँले बाहिर त्यही ढङ्गले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो, व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ। कृषिमा तपाईँले नयाँ गर्न जाने भन्नुभएको छ, ऊर्जामा भन्नुभएको छ, उद्योगमा भन्नुभएको छ, अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ, शिक्षा स्वास्थ्य कुरा, त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने, 500 अरबको बजेट बनाउने, केही कंक्रीट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पर्यो, पहिलो फर्मोस्ट कुरो। त्यसपछि के हो भने, अघि मैले भने जस्तो के हो भने, ल्याएका प्राधिकरण त अघि पनि मैले भने त्यो लगभग ठिकै छ, कृषिलाई प्राथमिक किनभने त्यो मेरुदण्ड नै हो, कृषिलाई व्यावसायिक गर्ने, त्यसँग उद्योगसँग जडेर उद्योगीकरण गर्ने नगरिकन त तपाईँ जानै सक्नुहुन्न। त्यसो भएको ऊर्जाको कुरा, तर ऊर्जामा मेरो एउटा भनाइ चाहिँ के छ भन्नुहुन्छ भने, ऊर्जामा निजी क्षेत्र धेरै सबल भएर आइरहेको छ, त्यसो भएको हुनाले निजी क्षेत्रले जहाँ जहाँ तपाईँको चाहिँ लगानी बढी गर्न सक्छ त्यस्तोमा निजी क्षेत्रलाई प्रेरित गर्ने, ऊर्जामा सरकारले कम लगानी गर्ने, अनि त्यसपछि त्यहाँबाट बस्ने पैसा अरूतिर लगाउने, र के हो भन्नुहुन्छ भने, जस्तो ऊर्जा भन्दा बित्तिकै त त्यसले त एउटा रूपान्तरण अर्थात् ऊर्जाको विकासलाई तपाईँले हरित विकाससँग जोड्नु सक्नुहुन्छ, अहिले उद्योगलाई पनि तपाईँले हरित उद्योगसँग जोड्न सक्नुहुन्छ, कृषिलाई पनि तपाईँले होइन त्यो पुरानो परम्परा खेतीबाट नयाँ ढङ्गले जाँदाखेरि त्यसलाई तपाईँले हरितसँग जोड्नु सक्नुहुन्छ। त्यसो भएको हुनाले ऊर्जा नै यस्तो ड्राइभिङ हो जसले तपाईँको हरित अर्थतन्त्रलाई चाहिँ व्यापक रूपमा अगाडि बढाएर लिएर जान सक्छ। सँगै कतिपय हाम्रा निर्माणका कुराहरू छन्, ती निर्माणका कुराहरूलाई पनि तपाईँले त्यही ढङ्गले चाहिने त्यो अलिकति मोर इन्भाइरोमेन्ट फ्रेन्डली बनाएर लिएर जानु पर्यो। त्यसो भएको हुनाले त्यसरी यी प्राथमिकरणका क्षेत्रमा ठोस गरिकन सरकारले नीति वा आफ्नो कार्यक्रम सँगै तपाईँ जस्तो किसान हो भने किसानलाई, अनि त्यस्तो उद्योग व्यवसायलाई पनि उद्योग व्यवसायलाई, अरू लगानीकर्तालाई कसरी उत्प्रेरित गरेर ती प्राथमिकरणका क्षेत्रमा नयाँले अगाडि जान सक्नुहुन्छ भन्ने कुरा जान पर्यो। यसभित्र एउटा अघि मैले चाहिँ अहिलेसम्म नभनेको एउटा कुरा के हो भन्नुहुन्छ भने, निर्माणको क्षेत्र खास गरिकन यो इन्फ्रास्ट्रक्चरमा, इन्फ्रास्ट्रक्चर पनि सडकदेखि पूर्वाधार, पूर्वाधारको चाहिँ ठूलो ग्याप छ। त्यो ग्यापभित्र पनि अर्को के छ भने, यति धेरै त्यहाँ गुणात्मक पक्ष चाहिँ यति कमजोर छ पूर्वाधारको विकास र त्यो ग्याप, अनि त्यसपछि आएर त्यसको गुणात्मक पक्ष, र यसैसँग अझ जोडेर के हो भने, जुन किसिमको अन्तर प्रदेशीय जुन किसिमको ग्याप छ, असमानता छ, त्यो असमानतालाई पनि यो बजेटले होइन कसरी देखिन्छ नि, तपाईँ हरेक इन्डिकेटर्सले तपाईँले हेर्नुभयो भने मध्य प्रदेश, त्यसपछि कर्णाली, त्यसपछि आएर सुदूरपश्चिम, त्यो रूपान्तरण त त्यो पनि हो नि त, होइन, जुन किसिमको असमानता छ त्यसलाई, असमानतालाई पनि मिनिमाइज गर्ने पनि त एक प्रकारको नयाँ ढङ्गको रूपान्तरण हो नि। त्यसो भएको हुनाले त्यो असमानतालाई चाहिँ कम गर्दै अर्थतन्त्रलाई नयाँ ढङ्गले चाहिँ तपाईँको रूपान्तरण गर्ने, र त्यसभित्र सिङ्गो अघि मैले भनेको थिएँ, युवा बेरोजगारीलाई कसरी मिनिमाइज गर्दै अथवा युवाहरूलाई पुरा हाम्रो चाहिँ नेसन बिल्डिङमा राष्ट्र निर्माणमा कसरी उनीहरूलाई चाहिँ सहभागी गराएर रोजगारीलाई पनि व्यापक रूपमा सिर्जना गर्न सकिन्छ भन्ने कुराको एउटा ठोस तपाईँको रणनीति नीति कार्यक्रम कार्यान्वयनको चाहिँ एउटा परिपाटी त्यसलाई चाहिँ बडा एकीकृत ढङ्गले जसका कारणले गर्दाखेरि भोलि बिहान तपाईँले ल्याएका कार्यक्रमहरू पनि सुरु नै नहुने लागू नै नहुने लागू भए पनि एक वर्ष भन्यो भने दस वर्ष पनि लागू नहुने जुन किसिमको तितो अनुभव छ व्यतिथिपूर्ण चाहिँ यो कार्यान्वयनको चाहिँ एकदम पुरा डिफल्ट जुन किसिमको चाहिँ स्थिति र अवस्था छ त्यसलाई चिर्दै ल्याएका कुराहरू कार्यान्वयन हुने कुरालाई प्रत्याभूत सुनिश्चित गर्दै बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई
2: म कार्यक्रमको अन्त्यतिर छु. अब अहिलेको आर्थिक अवस्थालाई हेर्दा सरकारको लक्ष्य कतिको प्राप्त गर्न सकिने देखिन्छ? सरकारले एउटा योजना कार्ययोजना पनि तयार पार्यो, त्यही अनुरूप नीति तथा कार्यक्रम लिएर आयो, अब बजेट ल्याउँदैछ. अब यो सरकारले कसरी अगाडि बढ्नुपर्छ जसले गर्दा यो बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि साथसाथै नागरिकले चाहिँ यस्ता नीति तथा कार्यक्रम सरकारले ल्याउँदै गर्दा अपेक्षा चाहिँ के गर्ने?
3: त्यो बजेटले अघि मैले भने जस्तो बजेट बजेटको लागि आउने बजेटप्रति विश्वस्तता नहुने अझ कस्तो छ भन्नुहुन्छ भने बजेट आयो छ महिनामा अर्धवार्षिक समीक्षा गर्ने. पहिले बजेट चाहिँ नि संसदबाट लोकतान्त्रिक विधि र प्रक्रियाबाट तपाईँले पास गर्ने त्यो पनि कसरी कमा फुल स्टप चेन्ज नगरिकन त्यहाँ कमा फुल स्टप चेन्ज गर्न नपाइने बजेट ल्याएकोमा अनि त्यसपछि अर्थ मन्त्रालयको टेबलमा बसेर तपाईँको 40-45 भयो यो वर्ष त 45 कति प्रतिशत चाहिँ 40% माथि तपाईँको पुँजीगत खर्च चाहिँ कटौती गरेको छ कसैसँग सोध्नै परे होइन यस किसले एक प्रकारको ज्यादै ठूलो अविश्वास
2: बजेट प्रति
3: समीक्षाको नाउँमा बजेट प्रति नै चाहिने ठूलो अविश्वास र त्यसले अर्को के गर्छ त भन्दा ठूलो विकृतिसित जस्तो कृषिमा 4% आर्थिक वृद्धि गर्ने त्यसभित्र चाहिँ तपाईँ कृषिका परियोजनाहरू यी सरकारले लागू गर्ने अथवा चाहिँ कृषि सेवाका यी सुविधा उपलब्ध गर्ने निजी क्षेत्रबाट पनि यसरी लगानी आउला भन्ने अनुमानमा गर्नुहुन्छ. तपाईँले जे जे परियोजना जे जे कार्यक्रम नीति राख्नु भएको थियो त्यो सबैलाई छोडिदिएपछि तपाईँले बजेटमा लक्षित गर्नुभएको थियो तपाईँले त्यसलाई सबै छोडिदिनु भयो अझ त्यसमा ट्रान्सफर गर्नुहुन्छ अझ के छ भने वर्षको अन्तिममा 40% चाहिँ तपाईँले आषाढमा चाहिँ खर्च गर्नुहुन्छ होइन उनीहरूको त त्यसै भएको हुनाले पनि जनताको बजेट प्रतिको चाहिँ नि विश्वास नभएको र मान्छेहरूले चाहिँ एक प्रकारले इन्डिपेन्डेन्ट भन्छ नि आए पनि नआए पनि के भयो र भनेर आम जनताले चाहिँ नि त्यस्तो किसिमको एउटा त्यसलाई उपेक्षा गर्नुपर्ने एउटा त्यस्तो बाध्यताको चक्रबाट हामी गुज्रिरहेका थियौँ. त्यसो भएको हुनाले बजेटको फर्मोस्ट कुरा चाहिँ के हो भन्नुहुन्छ जुन किसिमको लक्ष्य लिएको छ आगामी वर्ष 7% आर्थिक वृद्धि सम्भव छैन. मेरो हिसाबमा के छ भने मैले आफ्नो हिसाब पनि गरेको थिएँ 6% आर्थिक वृद्धि हासिल गर्न सकिन्छ निजी क्षेत्रको लगानी सरकारको लगानी अनि त्यसपछि आएर नपुग चाहिँ नि हाम्रा नेपालीहरू विदेशमा बस्ने नेपालीहरू र प्रत्यक्ष विदेशी लगानीलाई चाहिँ तपाईँले करिब 2 खरबको डेफिसिट हुन्छ भन्ने लाग्छ मलाई अहिलेको हिसाबले जाँदाखेरि 6% आर्थिक वृद्धि गर्नको निम्ति 6% आर्थिक वृद्धि गर्ने त्यो आर्थिक वृद्धि पनि कस्तो भने गुणात्मक हिसाब होइन ती जुन जुन प्राथमिकता क्षेत्रहरू छन् तिनको नयाँ ढंगले रूपान्तरण गर्ने जसका कारणले उत्पादन वृद्धि हुने त्यो प्रक्रियामा जनताको ठूलो हिस्सा सहभागी र त्यसको लाभमा पनि चाहिँ सहभागी हुने त्यो प्रक्रियाबाट तपाईँले जाने र अनि बजेटलाई अघि मैले भने जस्तो जुन किसिमका विकृति विसङ्गति केही लागू नहुने एक एउटामा राखेको पैसा अर्कोतिर खर्च गर्ने अब चाहिँ बजेटभन्दा बाहिरबाट चाहिँ पैसा लगानी गर्ने अझ त्यो बहुवर्षीय ठेक्काको नाउँमा स्रोत सुनिश्चितता गर्ने त्यो पनि डुबिएस प्रकारका परियोजनाहरूमा गर्ने अनि चाहिँ त्यो राजनीतिकरण गरेर राष्ट्रिय गौरवका परियोजना भनेर राख्ने होइन त्यसको जस्तो चाहिँ अब यही हिसाबले भयो भने 41 वर्ष लाग्छ भनेर विश्व ब्याङ्कले भनेको छ भन्दा बित्तिकै यो किसिमको जुन किसिमको अवस्था र स्थिति छ यसलाई चिरेर लक्ष्यहरू यो यसरी गर्दाखेरि हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ भन्ने कुराको सुनिश्चितता सहित र बजेट अब यहाँ नीति र कार्यक्रममा अलिकति आएको छ कि हामी चाहिँ लास्टमा खर्च गर्ने कुरालाई रोक्छौँ भनेर आएको छ एकदमै के हो भन्नुहुन्छ भने बजेटको एज ए अङ्गको रूपमा नीतिमा पनि अलिकति त्यहाँ कुरा परेको छ कार्ययोजना बजेट तर्जुमाकै क्रममा अहिले जसरी बजेट बनिरहेछ त्यो बजेटकै क्रममा कार्ययोजना बनाउने एक्सन प्लान बनाउने कुन चाहिँ नि तपाईँको मन्त्रालय कुन परियोजना कुन कार्यक्रम को जिम्मेवार होइन ठेक्कापट्टा कहिले सम्पन्न नभएमा त्यसको जिम्मेवार को हुने यी सबै कुराहरूलाई एउटा एकीकृत ढङ्गले बजेटको एउटा अङ्ग बनाउने र साउन एक गतेदेखि तपाईँको ठोस रूपमा कार्यान्वयनमा जाने त्यो कुरालाई सुनिश्चित गर्यो भने बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ र सँगै के हो भन्नुहुन्छ भने अर्को जहाँसम्म जनताको पक्ष छ बजेट भनेको अर्थ राजनीतिको दस्तावेज पनि भएको हुनाले यसले सबै सरोकारहरू यहाँ के देखियो भन्नुहुन्छ भने तपाईँले बिजुली आएको भन्दा बित्तिकै त जो त्यस्तैमा लागेका छन् तिनीहरूका आवाजहरू तिनीहरूका प्रेसरहरू तिनीहरूका इन्ट्रेस्टहरू मात्रै बजेटमा होइन जस्तो संसारमा कहीँ नभएको ट्याक्सका नियमहरू एकापट्टि छन् कानूनहरू त्यो कानूनको रिभ्यू गर्न नपर्ने ओभरनाइट चाहिँ राति बसेर अनि जोड घटाउ गरेर करका चाहिँ दरहरूलाई तलमाथि गर्ने जुन किसिमको परिपाटी हो नि अनि बजेटको अघि मैले भनिसकेँ यो यस्तो किसिमको परिपाटीलाई चाहिँ तपाईँको सरकारका लागि अन्त गर्ने गरेर सरकारहरू र त्यसभित्र पनि मैले सुरुमा भने जस्तो आम जनता विपन्न जनता गरिब जनता अनि त्यसपछि बेरोजगार जो बाहिर जान बाध्य भएका छन् तिनलाई र उद्योग व्यवसायलाई पनि एउटा अर्थ राजनीतिको हिसाबले यो नीति यो कार्यक्रम ल्याउँदाखेरि त्यो लक्षित समुदाय लाभान्वित हुन्छ भन्ने गरिकन जुन ढङ्गको जनमत चाहिँ छ त्यो जनमतको सम्मान गर्दै त्यो ढङ्गले ल्याउने परिपाटीको थालनी गरे भने होइन बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ अनि जनताले पनि हामीलाई केही पाए नभए त जिरो सम गेम हेर्नु बजेट आउँदा जान्छ केही जाने तपाईँको जाने पावर सेन्टरसँग जाने नेक्सस भएका मान्छेहरू होइन वा चाहिने बिचौलिया वा अरू प्रकारकाले चाहिँ त्यसको पुरा लाभ लिइरहेका हुन्छन् त्यसो भएको हुनाले जाने आम जनतालाई चाहतलाई सुन्न त्यो यो जुन किसिमको परम्परा परिपाटी छ संस्कार छ यसलाई आमूल रूपमा नष्ट गर्ने र नयाँ एउटा बाटोबाट एउटा जाने एउटा डिपार्चर हुने ढङ्गले बजेट आयो भने अनि जनतालाई पनि सुन्ने वा हाम्रो बजेट हो भन्ने एउटा अनुभूति हुनेछ भन्ने मलाई लाग्छ।
2: हस्, समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
3: अनि मलाई पनि आफ्ना कुराहरू राख्ने जुन किसिमको मौका र अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल। आज हामीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई विदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो।
3: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed to juice. For the weird poses and funny noses. Baking spaces to messy faces. We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
4: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने, अरू प्रदेशको तुलनामा कोशी, बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान। अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि $2 अर्ब भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप। र आईसीसी T20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत, नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई अझै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि बिहान 11:15 बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमै रहने सम्भावित कार्यसूची छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा वातावरण पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना

0: गरिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियनको व्यवस्था खारेज गरेको छ। यस विरूद्ध रिट परेपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको हो। सर्वोच्चको आदेशपछि तत्कालका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 को खण्ड गमा निजामती कर्मचारीले राजनीतिमा भाग लिए भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको 3 दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको 3 दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परि नै रहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा आज बिहान पख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिश गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिश गरेको हो। किसानको जमीनको उत्पादन लागत, प्रति एकाई धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेको विभागले त्यही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि विभागीय मन्त्रालयमा पठाएको हो। मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रति क्विन्टल मूल्य प्रस्ताव गर्ने तयारी गरेको छ। विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति एकाई उत्पादन लागतका आधार तथा गएको वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही एकाई थप गरी नयाँ मूल्य निर्धारण गर्ने विभागले जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता सम्बन्धी प्रविधिहरू विकास गर्ने अमेरिकी कम्पनी ओपन एआईका प्रमुख कार्यकारी अधिकृत श्याम अल्टम्यानमाथि ओपन एआईसँग कारोबार गरेका विभिन्न कम्पनीमा 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको गैर कानूनी हिस्सेदारी रहेको खुलासा भएको छ। अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्ड संघीय अदालतमा चलिरहेको मुद्दाका क्रममा सार्वजनिक दस्तावेजमा यस्तो विवरण बाहिर आएको समाचार संस्था रोइटर्सले जनाएको छ। यो मुद्दा अमेरिकी अर्बपति एलन मस्कले दायर गर्नुभएको हो। मस्कले ओपन एआईलाई गैर नाफामूलक संस्थाबाट नाफामुखी कम्पनीमा रूपान्तरण गर्दा विश्वासघात भएको दावी गर्दै 150 अर्ब डलर अर्थात 20

0: अर्ब 70 अर्ब रूपियाँ क्षतिपूर्ति र अल्टम्यानलाई नेतृत्वबाट हटाउन माग गर्नुभएको छ। अदालतमा पेश गरिएको विवरण अनुसार अल्टम्यानको सबैभन्दा ठूलो लगानी फ्यूजन ऊर्जा कम्पनी हेलियन इनर्जीमा रहेको छ, जसको मूल्य झण्डै 1 अर्ब 70 करोड़ डलर रहेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी टी20 विश्व वरियताको अलराउण्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन्। आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन्। वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अंक छ। यो विश्व वरियतामा जिम्बाब्वेका सिकन्दर राजा 328 अंक सहित शीर्ष स्थानमा रहेका छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा रहेका छन्। र नेपाल पुलिस क्लब बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो सेमी फाइनलमा पुलिसले गएको वर्षको विजेता ट्रिनिटी क्लब वालिङलाई 4-0 गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको 21 मिनटमा मनिषा रावतले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज संकट एफसी काठमाडौँ र अभिषेक चर्च नवलपुर बीच खेल हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने, अरू प्रदेशको तुलनामा कोशी बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान। अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि 2 अर्ब डलर भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप। र आईसीसी टी20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत, नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा।
1: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49

0: सामूहिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि। अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
6: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
5: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
6: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
5: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
6: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: इंटरबेंसल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
1: इंटरबेंसल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
0: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
1: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
0: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582578582579582780

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 10 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: दस बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरिएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि हिजो विपक्षी दलहरूको अवरोधले बैठक अघि बढ़न सकेको थिएन। हिजो बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित गरिएको थियो। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। आजको सम्भावित कार्यसूची अनुसार नीति कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने र त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रश्नको जवाब दिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। राष्ट्रिय सभाको बैठकमा भने हिजैदेखि सरकारको वार्षिक नीति कार्यक्रममाथि छलफल शुरू भएको छ। आज राष्ट्रिय सभाको बैठक बिहान 11:15 बजे बोलाइएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवागले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि हिजो राष्ट्रिय सभाका सदस्यले आफ्नो धारणा राख्न थालेका थिए। अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा नीति कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्ताव सहित 8 वटा संशोधन प्रस्ताव प्राप्त भएको बताउनुभयो। नेपाली कांग्रेसले आज पोखरामा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्दैछ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत कांग्रेसले पोखरामा गण्डकी प्रदेश स्तरीय 2 दिने भेला आयोजना गर्न लागेको हो। भेला आज बिहान 11 बजे पोखराको बास्तोला थरस्थित पोखरा पार्टी प्यालेसमा शुरू हुनेछ। प्रतिष्ठानको वैशाख 23 बसेको पहिलो बैठकले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको थियो। जस अन्तर्गत कैलालीको धनगढ़ीमा 26 र 27 वैशाखमा सुदूरपश्चिम प्रदेश स्तरीय तथा 28 र 29 वैशाखमा कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा सम्पन्न भएको छ। गण्डकी प्रदेशपछि 4 र 5 जेठमा बागमती प्रदेश स्तरीय भेला काभ्रे प्लाञ्चोकको धुलीखेलमा हुनेछ। मध्य प्रदेशको भेला जेठ 6 र 7मा महोत्तरीको बर्दीवास तथा कोशी प्रदेशको जेठ 8 र 9मा सुनसरीको लौकीमा आयोजना गर्ने कार्यक्रम छ। लुम्बिनी प्रदेशमा जेठको 14 र 15मा तिलोत्तमामा भेला आयोजना गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनुभयो। यही बीचमा संस्थापन इतर शेरबहादुर देउवा पक्षले समेत प्रदेश स्तरीय कार्यकर्ता भेलाको आयोजना गरिरहेको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2062-63 देखि आर्थिक वर्ष 2082-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाम
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2062-63 देखि आर्थिक वर्ष 2082-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबै

0: बालकबालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: रेडियो दिदी बहिनी 95.2 MHz।

0: भएन यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
0: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
1: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
0: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हार चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 2 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 2 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767-2427
6: 24027।
5: सम्पर्क मोबाइल नम्बर 98572597।
6: 98511 89918।

0: Estonia.
1: Extreme energy drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको छलफलमा प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो। पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेबल गर्न दिन तयार भए पनि छलफलमा र जवाब दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राखेका थिए। प्रधानमन्त्रीलाई उपस्थित हुन रूलिङ गर्न उनीहरूले पटक पटक सभामुखसँग आग्रह गरेका थिए। सभामुखले प्रधानमन्त्रीको कार्यसूचीबारे आफूलाई जानकारी नहुने भन्दै त्यस्तो रूलिङ गर्न नसक्ने जनाएपछि हिजो विपक्षीले बैठक चल्न दिएनन्। विपक्षीको लगातारको अवरोधपछि सभामुखले आजको लागि बैठक स्थगित गर्नुभएको थियो। अब आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ। अर्थमन्त्रीले जवाब दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्राप्त संशोधनहरूलाई निर्णायक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आज सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णायक प्रस्तुत गर्ने कार्यसूची रहेको हो। त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश हुनेछ। नेपाली कांग्रेसले आज पोखरामा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्दैछ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत कांग्रेसले पोखरामा गण्डकी प्रदेश स्तरीय दुई दिने भेला गर्न लागेको हो। भेला केही बेरपछि पोखराको बास्तोला थर स्थित पोखरा पार्टी प्यालेसमा शुरू हुनेछ। प्रतिष्ठानको वैशाख 23 बसेको बैठकले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको थियो। जस अन्तर्गत कैलालीको धनगढ़ीमा वैशाख 26 र 27 सुदूरपश्चिम प्रदेश स्तरीय तथा वैशाख 28 र 29 कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा सम्पन्न भइसकेको छ। गण्डकीपछि जेठ 4 र 5 गते बागमती प्रदेश स्तरीय भेला काभ्रेको धुलीखेलमा हुने कांग्रेसले जनाएको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2063-63 आर्थिक वर्ष 82-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउनु भनेको हो। चल अचल सम्पत्ति सहित तलब भत्ता विदेश भ्रमण घर जग्गा शेयर कारोबार वित्तीय संस्थाबाट लिएको ऋण कृषि पशुपालन व्यापार व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण र झुटा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिमका कदम चाल्ने चेतावनी समेत दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी दिन आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम ठेगाना गोप्य राख्ने उल्लेख गरिएको छ। जानी जानी अपूर्ण र झुटा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिमका कदम चाल्ने चेतावनी समेत दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता

0: बाट काठमाडौँतर्फ छुटिएको बागमती प्रदेश 01006/96/70 नम्बरको बसले आज बिहान हरिवन नगरपालिका 11 कडरिया चोकमा ठक्कर दिएको थियो। ठक्करबाट नाम थर नखुलेका एक पुरूषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरूषको घटनास्थलमा मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र भारतको उत्तर प्रदेशमा गैराती आएको भीषण आँधी र वर्षाका कारण 56 जनाको मृत्यु भएको छ। दर्जनौ घाइते भएका छन्। सबैभन्दा बढ़ी प्रयागराजमा 16 जनाको मृत्यु भएको छ भने भदोहीमा 15 र मिर्जापुरमा 10 जनाको मृत्यु भएको छ। यस्तै भदोहीमा मात्रै 8 जना गम्भीर घाइते भएका छन्। तीमध्ये 3 जनाको अवस्था निकै नाजुक रहेकोले उनीहरूलाई थप उपचारको लागि वाराणसी पठाइएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू उखालिएका छन्। बिजुलीका पोलहरू ढलेका छन् र कच्ची घरहरू भत्किएका छन्। अधिकांश मानिसको मृत्यु घरको पर्खाल भत्केर वा रूखले किचिएर भएको हो। भदोहीमा मात्रै 16 भन्दा बढ़ी गाईवस्तु मरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले मृतकका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ। आँधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको र राहत तथा उद्धार कार्य जारी रहेको छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.

0: भाई भाई भाई सामान पुराने अनि आइहाले अरु सामान पनि पुराउँछ।
1: मार्बल को पाइप जलन गरेको घरले पनि के भन्नु पर्छ? एकदम ठीक छ, कुरा मिला।
2: के हो?
0: ओ मन्दै नमस्कार।
2: अनि कर्सर बेच्न छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन। जाउ न।
2: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
0: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
2: सुरक्षा घरको
0: साथ जीवन।

0: भन्नुपर्छ
1: एकदम ठिक छ कुरा मिला
0: के हो
2: मलाई नमस्कार
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब गाई यो चाहिँ मेन जाउँ न
1: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
1: सुरक्षा घरको
2: जीवन
4: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
5: समाचार अब विस्तारमा विपक्षी दलहरूले आज पनि संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन् यद्यपि बैठक भने अवरोध गरेनन् बिहान 11 बजेदेखि प्रतिनिधि सभाको बैठक जारी छ अहिले नीति तथा कार्यक्रममाथि संशोधन राखेका सांसदले विचार राखिरहेका छन् आकस्मिक समयमा सबैजसो विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन् चैत 23 गते रासोपाकै सांसद मनिष झाले संसद मन लागे आउने नलागे नआउने चिया चौतारी होइन भन्दै दिएको अभिव्यक्ति नेपाली कंग्रेसका सचेतकले सम्झाउनु भएको छ प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भइरहेको सचेतक निष्कल राईले बताउनुभयो संसद भवनबाट 100 मिटरको दूरीमा मात्र रहँदा समेत प्रधानमन्त्री संसदमा नआउनु दुःखद भएको वहाँको भनाई छ यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ भन्दै प्रश्न गर्नुभएको छ बजारमा प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र भन्दा पनि बालेन तन्त्र विकास गर्न खोजेको हो कि भनेर चर्चा चलेको बताउँदै वहाँले शाहले पटक पटक संसदको उपेक्षा गरेको तथा हुर्मत लिने काम गरेको प्रति गम्भीर चासो र चिन्ता रहेको बताउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी बन्न नखोजेको आरोप लगाउनुभयो प्रतिनिधि सभा चलिरहेको बैठकमा उहाँले प्रधानमन्त्रीले महत्व नदिएको रूपमा आफूले बुझेको बताउनु भएको छ
6: यसैबीच सभामुख डीपी अरियालले रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीका केही अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ वैशाख 28 गतेको बैठकमा पराजुलीले पुराना दलका भरौटे र लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको आरोप लगाउनु भएको थियो यी दुवै वाक्यांश हटाउन उहाँले निर्देशन दिनुभएको हो हिजो मात्र नेकपा एमाले संसद दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिमा संलग्न तीन वाक्यांश हटाउन निर्देशन दिनुभएको थियो नीति कार्यक्रममा संशोधनको लागि 35 वटा प्रस्ताव परेका छन् ती प्रस्तावका प्रस्तावकले अहिले धारणा राखिरहेका छन् आजै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ
5: संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ आज सिंहदरबार स्थित संसद सचिवालयमा आयोजित
6: दिएको अभिव्यक्तिमा संलग्न तीन वाक्यांश हटाउन निर्देशन दिनुभएको थियो नीति कार्यक्रममा संशोधनको लागि 35 वटा प्रस्ताव

0: राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिशमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका तीनका स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ। सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिश गर्नुभएको थियो।
1: सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2063-63 आर्थिक वर्ष 82-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका व्यक्तिलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउनु भनेको हो। चलाचल सम्पत्ति सहित तलब भत्ता विदेश भ्रमण घर जग्गा स्वयं कारोबार वित्तीय संस्थाबाट लिएको ऋण कृषि पशुपालन व्यापार व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण र झुटा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमजिमका कदम चाल्ने चेतावनी समेत दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी गर्न आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम ठेगाना गोप्य राख्ने उल्लेख गरिएको छ। यो आयोगले तत्कालीन राजादेखि प्रधानमन्त्री मन्त्री संसदका सदस्य संवैधानिक निकायका प्रमुख र पदाधिकारी पूर्व न्यायाधीश नेपाली सेनाको प्रथम श्रेणी र सोभन्दा माथिका अधिकारी प्रदेश सरकारका प्रदेश प्रमुख मुख्यमन्त्री मन्त्री र सहायक तथा राज्य मन्त्रीहरू स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष प्रहरी सशस्त्र प्रहरी गवर्नर सहितका पदाधिकारी विश्वविद्यालय प्रतिष्ठानका पदाधिकारी तथा उनीहरूका सल्लाहकार निजी सचिवहरूले समेत आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्ने कार्यदेश पाएको छ।
0: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर केही घटाएका छन्। आज सार्वजनिक गरिएको जेठ महिनाका लागि नयाँ ब्याजदर सूची अनुसार वैशाखको तुलनामा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। 13 बैंकले स्थिर राखेका छन्। सिटिजन्स हिमालयन कुमारी नेपाल एनआईसीएससीआर एनएमबी र स्ट्याण्डर्ड चार्टर ब्याङ्कले वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका छन्। सिटिजन्सले जेठका लागि 4.10 तोकेको छ। हिमालयनले 4.25 ब्याजदर निर्धारण गरेको छ। अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 4.5% छ। वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा वैशाखको तुलनामा जेठमा 0.0595 बिन्दुले झरेको छ। वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.4025% रहेकामा जेठमा 4.343% झरेको छ। कृषि विकास एभरेस्ट ग्लोबल आईएमई नेपाल इन्भेस्टमेण्ट मेगा लक्ष्मी सनराइज माछा पुछरी नबिल एसबीआई प्राइम कमर्सियल प्रभु राष्ट्रिय वाणिज्य सानीमा र सिद्धार्थ ब्याङ्कले स्थिर राखेको छ। ब्याङ्कहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन्।
1: यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरूषको मृत्यु भएको छ। उदयपुरको गाईघाटबाट काठमाण्डुतर्फ जाँदै गरेको बागमती प्रदेश 01006/96/70 नम्बरको बसले आज बिहान हरिवन नगरपालिका 11 कडरिया चोकमा ठक्कर दिएको थियो। ठक्करबाट नामथर नखुलेका एक पुरूषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरूषको घटनास्थलमा मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com

0: पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सर्लाहीको मलङ्गवामा ढलानका क्रममा घरको छत खस्दा दुईजनाको मृत्यु भएको छ। मलङ्गवा नगरपालिका 10 स्थित रंजित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर हिजो बेलुकी दुई मिस्त्रीको मृत्यु भएको हो। पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छत सहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका दुईका 50 वर्षीय छट्टु शाह र हरिपुरवा नगरपालिका दुईका 40 वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। छत सहित खसेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच करिब दुई घण्टा लामो छलफल भएको छ। आज बिहान बेजिङ स्थित द ग्रेट हल अफ द पीपुल्समा दुई नेताबीच भेटवार्ता भएको हो। छलफलका विषय भने सार्वजनिक गरिएको छैन। आज साँझ ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गरिएको छ। ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक बेजिङ पुग्नु भएको हो। यसअघि सन् 2017 नोभेम्बरमा उहाँ चीन भ्रमणमा जानुभएको थियो। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएसँगै चीनिया सामग्रीमाथिको भन्सार वृद्धिले दुई देशबीचको व्यापारिक सम्बन्धमा असर पारेको छ। यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबूत बनाउन व्यापारिक ढाँचा बोर्ड अफ ट्रेडको प्रस्ताव गर्ने अमेरिकाको तयारी छ। ट्रम्पको भ्रमण टोलीमा 16 प्रतिष्ठित अमेरिकी कम्पनीका सीईओहरू पनि सहभागी छन्, जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याकरकका लरी फिन्क सहित प्रविधि र बैंकिङ क्षेत्रका दिग्गजहरू छन्। अमेरिकाले चीनसँगको दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकार जस्तै छ। यसैबीच ताइवानले अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पक्षमा लिइरहेको अडानलाई लिएर धन्यवाद दिएको छ। ताइवान सरकारका प्रवक्ता मिसेल लीले बेजिङमा शिखर वार्ता जारी रहँदा अमेरिकाबाट निरन्तर प्राप्त समर्थनप्रति आभार प्रकट गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पको चीन भ्रमणका क्रममा ताइवान र इरानसँग सम्बन्धित विषयमा पनि छलफल हुने र महत्वपूर्ण सहमति हुने विश्वास गरिएको छ।
1: र अब खेल समाचार। कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू आईपीएल क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ। विराट कोहलीको अभिजित शतकीय इनिङ्सको मद्दतमा बेंगलुरूले कोलकातालाई 6 विकेटले पराजित गर्यो। गैराती रायपुरमा सम्पन्न खेलमा कोलकाताले दिएको 193 रनको लक्ष्य बेंगलुरूले 19.1 ओभरमा 4 विकेट गुमाएर पूरा गरेको हो। बेंगलुरूको जितमा विराट कोहलीले 60 बलमा 105 रनको विस्फोटक अभिजित इनिङ्स खेले। देवदत्त पडिक्कलले 39 रन जोडे। कोलकाताका कार्तिक त्यागीले 3 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 192 रनको योगफल खडा गरेको थियो। उसका लागि अंगकृष्ण रघुवंशीले 71 रन बनाए। रिंकु सिंहले अभिजित 49 रनको योगदान दिए। गैरातीको जितसँगै बेंगलुरूले 12 खेलमा 8 जितसहित 16 अंक जोड़ेको छ। समान अंक भए पनि गुजरात टाइटन्स रन रेटका आधारमा दोस्रो स्थानमा छ। 11 खेल खेलेको कोलकाता भने 9 अंकसहित 8 स्थानमा छ। आईपीएलमा आज पंजाब किंग्स र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको विपक्षीको आरोप। संसद सुचारू गणेश पराजुलीका व्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन।
0: सम्पत्ति छानबिन आयोगले थाल्यो काम। 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
1: सर्लाहीको हरिवनमा बसको ठक्करबाट एक पुरूषको मृत्यु। मलङ्गवामा ढलानको क्रममा छत भत्किँदा दुईजनाको ज्यान गयो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शीबीच झण्डै 2 घण्टा लामो वार्ता। अमेरिकाको निरन्तर समर्थनप्रति ताइवानले प्रकट गर्यो आभार।
1: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा। विराटको अभिजित शतकीय इनिङ्स।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिम कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹1,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0161552493552494 582478।

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही जेठ दुई गते शनिबार
8: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
9: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
8: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
7: यही जेठ दुई गते शनिबार।
10: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
9: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674227
9: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572597
9: 98511918।
11: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
6: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
7: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
9: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

फूलों का छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरे लागि त्यो तिरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर्क

0: तेरी माया तिमलाई कति सानो तिमी हिँड्ने पिक्चर तिमी हिँड्ने पिक्चर
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो प्राणी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: me a
1: extreme energy drink.
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 2 गते शनिबार
6: पाग्लुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 2 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0767-42-2027।
7: 42-027।
6: सम्पर्क मोबाइल नम्बर 98-75-22-597।
7: 98-511-81-918।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

You know I have antisocial personality disorder. अनि कति चोटि त्यो कुराले मलाई हर्ट भइरहेको हुन्छ अनि सँगसँगै आई थिङ्क आई एम हर्टिङ यु एज वेल एन्ड इट्स नट राइट सो आई थिङ्क इट्स बेस्ट इफ आई गो माई वे एन्ड यु गो योर वे आई होप यु हेभ अ ग्रेट लाइफ

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 2 गते शनिबार
6: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 2 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0767 24 27 27,
7: 24 027।
6: सम्पर्क मोबाइल नम्बर 98572597, 98511 89918।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: खुशी को खबर हार तथा नस संबंधी रोगी मध्यनजर करते इंडिया को एपोलो अस्पताल सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गंडकी मेडिकल कलेज का प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिवार
3: बागलुंग मेडिकल हल कुष्मा
4: त्यसैले हाड भाँचिएका हाथ खुट्टा दुख्ने घुड़ा दुख्ने सुन्निने नसा दुख्ने पोल्ने नसा च्यापिएका खुम्चिएका गाँठो परेका ढाड कम्मर दुख्ने बाघ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन्सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 2027
4: 24 027।
3: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98511918।
6: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
7: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780।

0: California Extreme Energy Drink.
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरीद गर्न सकिन्छ
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: वर्षको अवसरमा फिजिका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा स्टेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नीति तथा कार्यक्रम माथिको छलफल सम्बन्धी खबरबाट सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभामा छलफल भइरहेको छ। छलफलका क्रममा सत्तारूढ दलका सांसदहरूले कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलका सांसदहरूले यसलाई दिशाहीन र परम्परावादी भन्दै आलोचना गरेका छन्। छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमले यथार्थलाई थन्काएर सपना मात्र बेचेको टिप्पणी गर्नुभएको छ। उहाँले छलफलको समय 6 घण्टामा सीमित गरेर संसदको अपमान गरिएको भन्दै प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर पनि कड़ा आपत्ति जनाउनु भएको छ।
3: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र जम्मा आजको कार्यक्रम 6 घण्टा नीति तथा कार्यक्रममा छ। 3 घण्टा करिब करिब संशोधनलाई र 3 घण्टाहरू छलफल। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु। सभामुख महोदय, म दुःखका साथ यसलाई खेद व्यक्त गर्न चाहन्छु।
2: नेकपा एमालेकी सांसद पद्मा अर्यालले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमबाट झिकिएकोमा विरोध जनाउनुभयो। यता नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारसँग 2/3 नजिकको समर्थन भए पनि नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने र यसमा ठोस मार्गचित्रको अभाव रहेको दावी गर्नुभएको छ। छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर रोचक शैलीमा कटाक्ष गर्नुभयो। उहाँले प्रधानमन्त्री जवाफ दिन नआए आफ्नो पार्टीले सदन बहिष्कार गर्ने चेतावनी समेत दिनुभयो।
4: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। म माग गर्न चाहन्छु उहाँ यहाँ उपस्थित भएर, उहाँले छलफलमा सुन्नु भएन तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहिँ विश्वास लिएको छु। यदि उहाँ आउनुहुन्न भने हामी श्रम संस्कृति पार्टी चाहिँ बाहिरिनेछौ। एउटा सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौ।
2: विपक्षीको आलोचनाको प्रतिवाद गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद विपिन कुमार आचार्यले प्रधानमन्त्रीको कार्यशैलीलाई परम्पराको क्रमभंगता भन्दै बचाउ गर्नुभयो।
5: कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ, यो संसदको परम्परा हो भन्ने लाग्न सक्छ।
4: सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौ।

0: प्रतिनिधि सभा नियमावलीले दिएको अधिकार प्रयोग गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यू सार्वभौम संसद प्रति जवाबदेही हुनु भएन भन्ने विपक्षी दलका माननीय सदस्यहरूलाई लाग्छ भने उहाँहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 56 टेकेर प्रधानमन्त्रीज्यूलाई संसदमै सिधा प्रश्न गर्न पाउने कानूनी बाटो छ भन्ने थाहा हुनुपर्छ।
1: सम्पत्ति छानबिन आयोगले 2062 सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्च पदस्थ अधिकारी र कर्मचारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा गठित आयोगले आज सूचना जारी गर्दै बालवाला तथा पूर्व प्रधानमन्त्री मन्त्री सांसद र विशिष्ट श्रेणीका कर्मचारीलाई विवरण बुझाउन भनेको हो। आयोगको छानबिन दायरामा राष्ट्रपति उपराष्ट्रपति उनीहरूका सल्लाहकार स्वकीय सचिव राजदूत र स्थानीय तहका प्रमुख उपप्रमुख समेत समेटिएका छन्। भित्र आयोगको वेबसाइटमा उपलब्ध फारम भरेर आफै प्रतिनिधि मार्फत वा इमेलबाट बुझाउन सकिनेछ। पूर्व र बहालवाला जनप्रतिनिधि निजामती सेना र प्रहरीका सहसचिव वा सोसरका अधिकारी र कार्यालय प्रमुख रहेका उपसचिवहरू पनि छानबिनको घेरामा छन्। आयोगले विदेशमा लुकाएको वा लगानी गरिएको सम्पत्तिबारे प्रमाणसहितको सूचना उपलब्ध गराउन सर्वसाधारणलाई समेत आग्रह गरेको छ। नियमित रूपमा सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउँदै आएका पदाधिकारीले पनि यस आयोगमा पुनः छिट्टै विवरण पेश गर्नुपर्ने प्रावधान राखिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयहरूमा अत्यावश्यक भएका नयाँ सामान खरिदमा रोक लगाएको छ। कार्यालयले आज सबै मन्त्रालय आयोग सचिवालय र सरकारी निकायहरूमा एक परिपत्र जारी गर्दै सार्वजनिक खर्चमा मितव्ययता अपनाउन निर्देशन दिएको हो। विशेष गरी कर्मचारी तथा पदाधिकारीहरूले कार्यालयमा मौजात रहेका र प्रयोग योग्य सामान हुँदाहुँदै नयाँ कुर्सी टेबल सोफा कम्प्यूटर मोबाइल र ल्यापटप खरिद गर्ने प्रवृत्ति बढ़ेको भन्दै प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यान गराएको छ। यस्तो प्रवृत्तिले राज्यकोषमा अनावश्यक आर्थिक भार थपेको परिपत्रमा उल्लेख छ। निर्देशनमा मरमत गर्न मिल्ने पुराना सामग्रीहरूलाई मरमत गरेर पुनः प्रयोग गर्न र नयाँ सामग्री खरिद नगरी मौजातमा रहेका सामानकै अधिकतम उपयोग गर्न आग्रह गरिएको छ। आवश्यकता भन्दा बढ़ी खर्च भइरहेको भन्दै जनस्तरबाट व्यापक गुनासो आएपछि सरकारले सार्वजनिक खर्च नियन्त्रणका लागि यो कदम चालेको कार्यालयले जनाएको छ।
2: सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डिङ कम्युनिकेशन लिमिटेड लगायत विरूद्ध करथलीको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गरिदिएको छ। राजस्व अनुसन्धान विभागको जाहेरीका आधारमा अघि बढ़ाइएको राजस्व चुहावट सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध पेशराज लोइटेलले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै सो निर्णय बदर गरेको हो। सर्वोच्चको यो आदेशसँगै राज्यलाई अरबौं रूपियाँ कर असुली गर्ने प्रक्रिया अगाडि बढ़ाउन कानूनी बाटो खुलेको छ।
1: निर्वाचन आयोगले अर्को वर्ष हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने गरी आन्तरिक छलफल शुरू गरेको छ। छुट्टाछुट्टै निर्वाचन गर्दा खर्चिलो हुने र जनशक्ति व्यवस्थापनमा समेत चुनौती हुने भएपछि मितव्ययताका लागि यस्तो विकल्प अघि सारिएको हो। हालै राजनैतिक दलहरूसँग भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले दुवै तहको निर्वाचन एकैपटक गर्नेबारे अनौपचारिक सुझाव माग गर्नुभएको थियो। आयोगको बुझाई अनुसार दुवै निर्वाचन एकैसाथ गराउँदा झण्डै 4 अर्ब रूपियाँ जोगिने देखिन्छ। यसैबीच सुदूरपश्चिम प्रदेशबाट रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन विद्युतीय उपकरण भोटिङ मेसिन मार्फत गर्ने आयोगको तयारी छ। यस विषयमा सहभागी अधिकांश राजनैतिक दलहरू सकारात्मक देखिएका छन्। आगामी निर्वाचनलाई प्रविधि मैत्री र कम खर्चिलो बनाउने उद्देश्यले आयोगले कानून संशोधनको प्रक्रिया समेत अघि बढ़ाएको छ।
2: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई सही बाटोमा राख्ने तागत आफ्नो पार्टीसँग रहेको बताउनु भएको छ। गण्डकी प्रदेश स्तरीय भेलालाई आज सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री र सरकारका मन्त्रीहरू नियम कानून भन्दा बाहिर जान नसक्ने उल्लेख गर्नुभयो। सरकारको शैलीप्रति टिप्पणी गर्दै थापाले राज्यले निजी क्षेत्रसँग गरिरहेको व्यवहारले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो सरकारले 5 वर्ष चलाउने अवसर पाएको छ, चलाओस् तर संविधान र सुशासनको दायरा नाग्न पाइँदैन।
1: सरकारले ल्याएको पछिल्लो अध्यादेशका कारण विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि उत्पन्न रिक्ततालाई व्यवस्थापन गर्न निमित्त र कार्य संचालनको जिम्मेवारी तोकिएको छ। यसै क्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ध्रुव कुमार गौतम पदमुक्त भएपछि विश्वविद्यालयको दैनिक कार्य संचालनको जिम्मेवारी प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेललाई दिएको छ। यता काठमाडौँ विश्वविद्यालय

को निमित्त उपकुलपति में नियुक्त हुनुभएका प्राध्यापक डाक्टर ऋषिकेश वाग्लेले आजैदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयमा पनि निमित्त उपकुलपति नियुक्त गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ अध्ययन संस्थानका दिन प्राध्यापक डाक्टर सुशील बहादुर बस्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नु भएको छ। यसैबीच शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ़ेको छ। विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि तीन सदस्य सिफारिश समिति गठन गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Modilo Unlimited. रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले वास्तविक सुकुम्बासीहरूलाई लालपूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ भत्ता उपलब्ध गराउने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा शहरी विकास मन्त्रालयले यो बारे जानकारी दिएको हो। हाल होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान भइरहेको र त्यस लगतै फास्ट ट्र्याकबाट लालपूर्जा बाँडिने सरकारको लक्ष्य छ।
4: प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययनका लागि 7 सदस्यीय उपसमिति गठन गरेको छ। सभापति अशोक चौधरीका अनुसार यो उपसमितिले कृषि वन क्षेत्रका समस्या समाधान गरी ठोस सुझाव सहितको प्रतिवेदन पेश गर्नेछ।
3: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गर्नुको कारण माग गरेको छ। पाण्डेकी श्रीमती निरू दाहालले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनवाई गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पाण्डेलाई कुन आधार र कारणले पक्राउ गरिएको हो सोको लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो। यसै गरी सर्वोच्चले अन्तरिम आदेशका विषयमा थप छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णय समेत गरेको छ।
4: यता राप्रपा नेता एवं पूर्व मन्त्री विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाण्डुले धरौटीमा छाड्न आदेश दिएको छ। आज न्यायाधीश चुरामन खड्काको इजलासले थुन्छेक बहसपछि पाण्डेलाई 4 लाख रूपियाँ धरौटी जम्मा पाएपछि छाड्न आदेश दिएको हो। पाण्डे समेतको संलग्नतामा सार्वजनिक खरिद अनुगमन कार्यालय अन्तर्गतको विद्युतीय खरिद प्रणालीमा अनधिकृत पहुँच बनाएर आर्थिक प्रस्तावको कागजात प्रणालीमा हेरफेर भएको आरोप छ। सघन शहरी र भवन निर्माण आयोजनाको धनकुटा शाखाका कम्प्यूटर अपरेटर दिवाकर देउजाको मुख्य योजनामा सरकारी प्रणालीमा पहुँच पुर्याएर प्रस्तावित मूल्य नै हेरफेर गरेर पाण्डे सहितका निर्माण कम्पनी संचालकलाई ठेक्का दिलाउने गरिएको प्रहरी अनुसन्धानमा पाइएको प्रहरीको दावी छ।
3: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रणालीद्वारा उत्पादित दुई ब्राण्डलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। 100 ग्रामवाला करेन्ट नूडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको हो। यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्सट्राक्टेड फ्याक्टको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ। यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी फ्राली दुहबी सुनसरीद्वारा उत्पादित ज्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न भनिएको छ।
4: विश्व बैंकले नेपालको शैक्षिक पूर्वाधार र प्रविधि मैत्री शिक्षाका लागि थप लगानी गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन र शिक्षा मन्त्री सस्मित पोखरेलबीच आज भएको भेटमा गुणस्तरीय शिक्षामा साझेदारी बढ़ाउने सहमति भएको हो।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारीहरूको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने प्रक्रिया शुरू गरेको छ। नयाँ अध्यादेश जारी भएसँगै पदमुक्त भएका पदाधिकारीहरूको स्थानमा नयाँ नियुक्ति गर्न मन्त्रालयले सिफारिश समिति गठन गरेको हो। मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौटका लागि 3 सदस्यीय सिफारिश समिति बनाउनु भएको छ। ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिमा सह सचिव सागर राज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य रहनु भएको छ। मन्त्रालयका अनुसार अबको केही दिनमै आयोगको अध्यक्ष सहित 4 जना सदस्यका लागि सार्वजनिक दरखास्त आह्वान गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता पाए पुग्छ, शर्तहरू लागू हुनेछ।

0: खबर।
1: अब बाँकी खबर। निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोध गर्दै देश सरकार निर्माण व्यवसायीहरू आजदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाल निर्माण व्यवसाय महासंघको आह्वानमा आज बिहान 10 बजेदेखि देशभरका 77 वटा जिल्ला प्रशासन कार्यालय र काठमाडौँ स्थित विभिन्न विभागहरूमा धरना दिएका हुन्। इन्धन र सामग्रीको मूल्य समायोजन नभएसम्म काम अघि बढ़ाउन नसकिने भन्दै व्यवसायीहरूले देशभरका करिब 8,000 ठेक्काका काम बन्द गरेका छन्।
2: रौतहटमा भारतबाट तस्करी गरी ल्याइएका कुखुरा र अण्डाले किसानदेखि व्यवसायलाई मार परेको भन्दै आन्दोलन शुरू भएको छ। किसानलाई शास्ति, तस्करलाई मस्ती भन्ने नारासहित रौतहटको सदरमुकाम गौरमा जिल्ला कुखुरा व्यवसाय किसान संघका अध्यक्ष, उपाध्यक्ष, सचिव सहित पदाधिकारी र स्थानीय किसानले आज विरोध प्रदर्शन गरेका थिए।
1: शेयर बजार आज 10 अंकले घटेको छ। आज शेयर बजार परिसूचक 10.07 अंकले घटेर बजार मापक 2,733.17 बिन्दुमा झरेको छ। अस्ति कम्पनीको शेयर मूल्य बढ़ेको छ। 174 कम्पनीको शेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ। आज करिब 3,29,02,44,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ।
2: अब विदेशका खबर। चीनिया राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ताइवान मामिलामा गम्भीर चेतावनी दिएका छन्। बेजिङको ग्रेट हल अफ दि पीपलमा भएको 2.5 घण्टा लामो भेटवार्ताका क्रममा राष्ट्रपति सीले ताइवान मुद्दाको गलत व्यवस्थापन भए दुई राष्ट्रबीच सीधै टक्कर वा संघर्ष हुन सक्ने बताएका हुन्।
1: भारत सरकारले आगामी असोज महिनासम्मका लागि चीन निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ। घरेलु बजारमा आपूर्ति सुनिश्चित गर्न र मूल्य वृद्धि नियन्त्रण गर्न भारत सरकारले 30 सेप्टेम्बरसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो।
2: भारतको उत्तर प्रदेशमा भीषण हावाहुरी, वर्षा र असिना पानीले ठूलो जनधनको क्षति पुर्याएको छ। उत्तर प्रदेश राज्य विपद व्यवस्थापन विभागका अनुसार आधी र चट्याङका कारण 89 जनाको मृत्यु भएको छ भने 53 जना घाइते भएका छन्। तीव्र हावाका कारण रूख र घरका पर्खाल ढल्दा धेरैले ज्यान गुमाएका हुन्।
1: अब खेलकुद। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले ऐतिहासिक ब्याटिङ प्रदर्शन गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको स्कटल्याण्डले 47 ओभरमा 6 विकेट गुमाउँदै 321 रनको विशाल योगफल तयार पारेको हो। यो स्कोरसँगै त्रिवी क्रिकेट मैदानमा कुनै पनि टोलीले एकै इनिङ्समा बनाएको सर्वाधिक रनको पुरानो कीर्तिमान तोड़िएको छ। यसअघि सन् 2023मा नेपाल र यूएईले समान 310 रन बनाएर कायम गरेको कीर्तिमानलाई स्कटल्याण्डले 3 ओभर कम खेल्दै उसिनेको हो। प्रतिकूल मौसमका कारण 50 ओभरको खेललाई 47 ओभरमा झारिएको छ। 322 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाको पारी पनि वर्षाले प्रभावित भएको छ। अमेरिकाले 26.4 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 160 रन बनाएको स्थितिमा खेल रोकिएको छ।
2: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय पुरूष तथा महिला दुवै टोलीले सुधार गरेका छन्। आज सार्वजनिक भएको पछिल्लो वरियता अनुसार नेपाली पुरूष टोली 6 स्थान र महिला टोली 2 स्थानमाथि उक्लिएका हुन्। फिफाको नयाँ वरियता अनुसार पुरूष टोली 182 स्थानबाट 176 स्थानमा पुगेको छ। महिलातर्फ पनि नेपालले 2 स्थान सुधार गर्दै 86 स्थान सुरक्षित गरेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल, सत्ता पक्ष बचाउमा विपक्षीद्वारा चर्को आलोचना, सदनमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर आक्रोश, छलफलको समय छोट्याएकोमा असन्तुष्टि।
2: 2062 यताका उच्च पदस्थको सम्पत्ति छानबिन शुरू, सम्पत्ति विवरण माग। सहसचिवदेखि सुरक्षा प्रमुखसम्म छानबिनको दायरामा, विदेशमा लुकाएको सम्पत्ति बारे प्रमाणसहित सूचना दिन आह्वान।
1: सरकारी खर्चमा मिथ्याव्ययता अपनाउन सरकारको कडाई, सरकारी कार्यालयमा नयाँ सामान खरिदमा रोक। वर्लिङ विरूद्ध मुद्दा नचलाउने महानिधिवक्ता कार्यालयको निर्णय, सर्वोच्चद्वारा बदर। स्थानीय र प्रदेशसभा निर्वाचन एकै साथ गर्ने आयोगको गृह कार्य।
2: ट्रम्पलाई ताइवान मामिलामा चीनिया राष्ट्रपति सीको कड़ा चेतावनी, हर्मुज खुला राख्न भने दुई देशबीच सहमति। भारतले लगायो 4 महिनाका लागि चीनी निर्यातमा प्रतिबन्ध। उत्तर प्रदेशमा भीषण हावाहुरीसहित असिना पानी, 89 जनाको ज्यान गयो।
1: र आईसीसी लीग टूमा स्कटल्याण्डद्वारा अमेरिकालाई 322 रनको विशाल लक्ष्य, वर्षाले खेल प्रभावित, फिफा वरियतामा नेपाली फुटबल टोलीको सुधार।
2: अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे अहिले बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयबुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सिटी भिटी प्रवेश आवेदन फार्म खुले संबंधी सूचना
2: एसईबी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौं
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
2: विशेष जानकारी एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
3: रेडियो दिदी बहिनी 95.2 MHz

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ़ बनाउन प्रभावकारी व्यवस्था र एमसीसी तथा बीआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरीबी रेखामुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले लाल पूर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिएमा देशभरका 9 लाख भन्दा बढ़ी अव्यवस्थित बसोबासी परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने खतरा रहेको भन्दै उचित व्यवस्थापन बिना हटाउने नीतिले थप मानवीय र सामाजिक समस्या निम्त्याउन सक्ने औल्याउनुभयो। सांसदहरूले सुकुम्बासीहरूको अधिकारको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछड़िएका समुदायहरूको अधिकार संरक्षण, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणका लागि स्पष्ट योजना बनाउनु पर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि, कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रम स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवारी पूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकासको विषय ल्याउन नसकेको बताउनुभयो। राजनैतिक धारात्मक रूपमा स्पष्ट नीति कार्यक्रम आउन नसकेको भन्दै सांसदहरूले सरकारले आफ्नो राजनीतिक आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्ने बताउनुभयो। आकर्षक नाराका रूपमा आएको 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन पत्याउन सक्ने आधार नभएको, नयाँ आर्थिक त्यसैगरी रोजगारी दशक, आर्थिक श्रृंखला, औसत 7% आर्थिक वृद्धि लगायतका नारा राम्रा भए पनि त्यसका लागि पर्याप्त आधार र कार्यक्रम आउन नसकेको बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अब मुलुक कता जाने हो भनेर स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको सांसदहरूले बताउनुभयो। संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। परनिर्भर अर्थतन्त्रबाट देश समृद्ध भएको इतिहास विश्वमा नरहेको भन्दै सांसदहरूले नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ़ संकल्प नदेखिएको बताउनुभयो। उहाँहरूले नीति तथा कार्यक्रमप्रति सरकार र सरकारका मन्त्रीहरूमा नै उदासीनता र नैराश्यता देखिएको भन्दै नीति तथा कार्यक्रमले संशय पैदा गरेको बताउनुभयो। बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ। यसअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार संविधानमै व्यवस्था भएको शासन व्यवस्था अवलम्बन गरेको हो कि अरू कुनै शासन व्यवस्था भनी प्रश्न गर्दै सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुशबू ओलीले संसदमा प्रधानमन्त्री खोजेर उहाँको जवाबदेहिता खोजेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले सदनलाई व्यवस्था गरेको भन्दै
संसदमा सत्तापक्ष र प्रतिपक्ष सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने र जवाब दिनुपर्ने बताउनुभयो। यस्तै आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर र कार्य विभाजन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मौजूदा मन्त्री परिषद हेरफेर गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको छ। यस्तै डाक्टर स्वर्णिम वागले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्र, विराज भक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, सुनिल लम्साल पूर्वाधार विकास, सोभिता गौतम कानून न्याय तथा संसदीय मामिला र सीतावादी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा हुनुहुन्छ। त्यसै गरी प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता, सस्मित पोखरेल शिक्षा तथा खेलकूद, खड्गराज पौडेल संस्कृति पर्यटन तथा नागरिक उड्डयन, डाक्टर विक्रम तिमलसेना सूचना तथा संचार, गीता चौधरी कृषि वन तथा वातावरण, गौरी कुमारी उद्योग वाणिज्य तथा आपूर्ति र रामजी यादव युवा श्रम तथा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा हुनुहुन्छ। त्यसै गरी प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, निशा मेहता

0: संविधान विधि र पद्धति अनुसार चल्नु पर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। उपसभापति विश्व प्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कंग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ़न सरकारलाई आग्रह गर्नुभयो। भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र कंग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीलाई भावनात्मक रूपमा एक बनाएर तल्लो तहबाटै बलियो बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा लोप्से र रूप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण संचालक संघ नेपालले डोरी टाँग्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। डोरी टांग आधार शिविरदेखि क्याम्प दुईसम्म आठजना आइस फल डाक्टर तथा क्याम्प दुईदेखि चुचुरोसम्म एघारजना पथ प्रदर्शक संलग्न रहेका विभागले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिम्पोर सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे पलाञ्चोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा रोक लगाइएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका दुई च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुकको होटलदेखि छ्यारासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढ़ेकाले यही वैशाख 29 देखि जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। चिस्यान घर निर्माण भई सञ्चालनमा आएपछि कमल बजार नगरपालिका वरिपरिका सबै किसानका कृषि उपजहरू भण्डारणमा सहज हुने भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
1: पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमुन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौगाटे कृषि तथा पशुपन फर्मका संचालक अगुवा कृषक शंकर बहादुर साई,
2: अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल कुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर रा। पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठूलो उपलब्धि हुनेवाला छ। छिटो छरिटो यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
1: मौसममा कृषि उपज वस्तु बढ़ी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त्य हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का कृषक बम बहादुर राव।
3: कृषि उत्पादनहरू त्यतिकै खेर गइरहेको छ। हामीले बेमौसममा महँगोमा किन्नुपर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने जस्तो हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
1: गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा पुले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
4: मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80/81/81/82 फ्रिज भएको मैले देखे। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने पञ्चायतले 6.5 रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएको छ। यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर उनले पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
1: तोकिएको समय सीमा 2084 असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
5: यो कोल्ड स्टोर पञ्चदेवल बीएमजेबीले 2,67,00,000 ठेक्का परेको थियो। 40% भन्दा माथि चाहिँ काम भइसकेको छ। 2084 असार मसान्तमा चाहिँ यसको काम हामीले ल्याउनु पर्नेछ।
1: चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सड्ने र सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुने

0: हिक्मत बहादुर नेपाली रेडियो नेपाल असम।
1: युवा श्रम तथा रोजगार मंत्री रामजी यादवले नागरिकले महसूस गर्ने गरी परिणाममुखी सेवा प्रवाह गर्न मन्त्रालयसँग निकाय तथा विभागलाई आग्रह गर्नुभएको छ। मन्त्रालय सम्बद्ध निकाय र विभागलाई वहाँले यस्तो आग्रह गर्नुभएको हो। सिंहदरबार स्थित मन्त्रालयमा आज श्रम रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय स्तरीय समस्या समाधान समिति बैठक र आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको सुरक्षा तथा उद्धारको काम छिटो छरितो रूपमा गर्न मन्त्रालयगत त्यसै गरी विभागका काम कार्यवाही चुस्त बनाई डिजिटल रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो। विश्व बैंकले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले सो कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यलाई दिइएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले आज गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले हिजो प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपाल बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाइएको छ। विज्ञप्तीमा नेपाल सरकारले भारतीय पर्यटकको बसाई अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल भारत बीच लामो समयदेखि कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ। नमूना शहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ़दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावका कारण त्यहाँका गाउँहरू रित्दै गइरहेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
2: बैतडीको पाटन नमूना शहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्दै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई छरिसकेका छन्। स्थानीय शान्ति सन्द
3: पहिले 30-35 परिवार थियो, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बजाएर हो, खेतीबारी बाँझो छ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
2: पाटन नमूना शहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खानेपानी, सिंचाइ, सड़क पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर चन्द बताउनुहुन्छ।
4: यहाँ खानेपानीको समस्या छ, सिंचाइको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुखले यही कारणबाट गइसकिया छन्, त्यो छैन मान्छे।
2: पाटन नगरपालिकाका अनुसार नमूना शहर रहेको वडा नम्बर 6 पछिल्लो 5 वर्षमा 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमूना शहर घोषणा गरी कार्यान्वयन भएको झण्डै 15 वर्ष पुगेको छ। नमूना शहरमा 1,00,000 संख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका 10 शहरलाई नमूनाको रूपमा विकास गर्ने घोषणा गरी कार्यान्वयन गरिएको थियो। तर अपेक्षानुसार विकास हुन सकेको छैन। अहिले नमूना शहर आयोजनाको कार्यालय समेत भवन निर्माण आयोजनामा गाभिएको छ। यस आयोजनाले नमूना शहरका कार्यहरू अघि बढ़ाउँदै गएको छ। बसाई सराई रोक्नको लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि कार्यक्रम माग गरिएको कार्यालय प्रमुख झङ्कबहादुर थापाले बताउनुभयो।
5: वर्ष विभिन्न योजनाहरू सञ्चालन हुँदै आएका छन्। मुख्यत नयाँ सर भनेको बस्ती विकास गर्ने हो। आगामी आवागाल हामीले बस्तीसँग सम्बन्धित योजनाहरू प्रस्ताव गरी पठाएका छौ।
2: नमूना शहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाई सराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाई सराईको दर झनै उच्च छ। बसाई सराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षा अनुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
1: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ. ग्रेट हल अफ द पीपलमा आयोजित भव्य समारोहमा चीनी समकक्षी सीसँग भएको वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ. भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ. यसैबीच चीनी कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्री भोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो. इरानी नौसैनिक बलले चीनिया जहाजहरूको एक समूहलाई मंगलबार रातीदेखि रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ. इरानी समाचार समित तस्निमले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चीनिया जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पार वहन कानून अनुसार यात्रा गर्न अनुमति दिएको उल्लेख गरेको छ. अब आर्थिक समाचार.
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
7: एकीकृत भन्सार जाँच चौकी आईसीपी दीर्घमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्. सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचना सहित आईसीपी निर्माण गरिएको थियो. तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाड़ी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्. नेपालतर्फ आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवत जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजी पार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला दुई वर्षदेखि बिहानै गाड़ी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 बजेदेखि मात्र गाड़ी पठाउने गरेको बताउनुभयो. घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाड़ी पठाउन नसकिने बताउने गरेको छ. यस विषयमा दीर्घंग भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो.
1: वहाँ हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार अजय बमबाट.
8: विश्वकप लीग टूको खेलमा अमेरिकामाथि रोमाञ्चक जीतका साथ स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ. कीर्तिपुरमा रहेको ट्यू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 रनले हराउँदै स्कटल्याण्ड 8 ट्रस्ट सहभागी लीग टूको शीर्ष स्थानमा उक्लिएको हो. श्रृंखलामा स्कटल्याण्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्. पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई पनि 2 रनले नै पराजित गरेको थियो. पहिलो खेलमा देखाएको जीतको लयलाई स्कटल्याण्डले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृंखलाको शुरूआत गरेको छ. जीतपछि स्कटल्याण्ड 8 टोली सहभागी रहेको लीग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ. पराजित अमेरिका दोस्रो स्थानमा छरेको छ. राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गते भित्र नवीकरण गर्न सूचना जारी गरेको छ. राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो.
1: अब मौसम. आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ. धनकुटाको अधिकतम 27.5 न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर. काठमाण्डुको अधिकतम 26.7 न्यूनतम 16, वर्षा 8.6 मिलिमिटर. पोखराको अधिकतम 26.2 न्यूनतम 19.4, वर्षा 20 मिलिमिटर. वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 34.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.2 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा पारित, प्रतिनिधि सभामा भने छलफल जारी. संविधान कार्यान्वयन संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड़ नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो हवस् त नमस्कार
9: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
11: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
13: कम ऑन यु विल सर्टेनली बी बेनिफिटेड
14: खै जन्मदर्ता दिनुस् त
15: जन्मदर्ता गरेको छैन नि म्याडम
14: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
15: हो र मलाई त थाहा नै थिएन म्याडम
14: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
15: पहिला कसैले भनेन
16: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
17: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
17: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

लक्ष्यनारायण दाहालले नीतिगत कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नु भएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीतिगत कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले

पीएससी परिवारलाई लाल पूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार

0: उपभोक्ता अदालत चामल लगायत का खाद्यान्नमा विषादी भेटिए भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्। जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.9% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे टिआइएनसँग प्रयोग गर्दै प्राधिकरणका प्रवक्ता
1: खुल्ला चौर भएमा भुइँमा टाउको निम्ल्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ। गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: अर्को यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि आगो ताप्दाखेरि मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा
0: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 वटा घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुरा जन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 को जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुरा जन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13 बाट 4 मा छार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 3-2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
3: आठ पहरिया समुदाय आदिवासी जनजातिमा शिक्षीकरण नहुँदा समस्या
4: र आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
3: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल रिपोर्ट सँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। पीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अक्सिजन चलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। त्यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
1: यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी। अब त म चलाउँदै चलाउँदिन, अब त्यस्तो मेरो धन्दै छ नि।
6: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसुनमा 2,00,000 भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले ट्विन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षीय ठेक्का मार्फत 41 झुलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। सहमति दिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका आठपहरिया समुदायको जनसंख्या 5,878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक, शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।

0: धनकुटा नगरपालिकाले आत्परियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूल वासीको रूपमा रहेका आत्परिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्न जायज भएको बताउनुहुन्छ। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ
1: राष्ट्रिय सूचीकृत।

घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको दुई दिन कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई दुई रनले हराएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ एक गते बिहान छ बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा अर्थमन्त्रीले जवाफ दिन विपक्षीको अवरोध।
0: पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका पदाधिकारीको माग्यो सम्पत्ति विवरण।
1: ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई चीनको चेतावनी। ट्रम्पद्वारा चीनीय राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो।
0: विश्वकप लीग टू क्रिकेटमा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हरायो। आईपीएलमा मुम्बई विरूद्धको खेलमा पंजाब टस हारेर ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ। आजको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले नीति कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिएपछि सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।
0: प्रतिपक्ष दल नेकपा एमाले मतदान प्रक्रियामा सहभागी भएन। अर्थमन्त्रीको जवाबमा एकमात्र सांसद कंग्रेसका सुनिल थापाले स्पष्टीकरणमा भाग लिनुभएको थियो। राष्ट्रिय सभामा 8 सांसदले मात्र संशोधन प्रस्ताव पेश गरेका थिए। तीमध्ये 6 जना सांसदले फिर्ता लिएनन् भने 2 जना सांसदले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। सांसदहरू सोमनाथ पुर्तेल, रोशनी मेचे, सम्झना देवकोटा, रेखा कुमारी झा, सोनाम गेलजेन शेर्पा, रूकमणी कोइरालाको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो भने झक्कु प्रसाद सुवेदी र रंजित कर्णले संशोधन प्रस्ताव फिर्ता लिएपछि निर्णयार्थ प्रस्तुत गर्नै परेन। आजको पहिलो बैठकमा हिजो बोल्न बाँकी सांसदले धारणा राखेपछि नीति कार्यक्रममाथिको छलफल सकिएको थियो। साँझ 6 बजे शुरू भएको बैठकको शुरूमा नेपाली कंग्रेसका राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सेटुराले ट्रेड युनियन खारेज सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै नीति कार्यक्रममा पनि समेट्नु आपत्तिजनक रहेको बताउनुभयो।
4: खास गरी गणतन्त्रको मुभमेन्टमा ट्रेड युनियन आन्दोलनको अत्यन्त ठूलो भूमिका रहेको छ, श्रमिक आन्दोलनको अत्यन्त ठूलो भूमिका रहेको छ। चाहे ती ट्रेड युनियनहरू जहाँसुकै छरिएका किन नहुन्, जुनसुकै विचारधारासँग आबद्ध किन नहुन्, श्रमिकहरूको संगठन श्रमिकहरूकै संगठन हो। आफ्नो सर्वोपरि हितमा उनीहरूले आफ्नो आवाजहरू उठाउँछन् र सम्बन्धित संस्थासँग उनीहरूको बार्गेनिङ हुन्छ, सम्झौता पनि हुन्छ। सम्झौता नहुँदाखेरि आन्दोलन गर्ने उनीहरूको यो डेमोक्रेटिक राइट हो। त्यसलाई कुनै पनि हालतमा खारेज गर्न मिल्दैन, कुनै पनि हालतमा। त्यसलाई कुनै पनि हालतमा हामीहरू मान्यता दिन सक्दैनौँ।
0: जवाबमा अर्थमन्त्री वाग्लीले संविधानको स्पिरिटमा आफूहरूको कुनै फरक मत नरहेको तर व्यक्तिति अन्त्यका लागि चुनावमा गरेको वाचा पूरा गर्न मात्र खोजेको बताउनुभयो।
5: इतिहासका विद्यार्थीको नाताले मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला जस्ता असाध्यै सम्मानित पूर्व प्रधानमन्त्रीहरूको राजनीतिक आधार नै ट्रेड युनियन मुभमेन्टबाट शुरू भएको कुरालाई हाम्रो पुस्ताले त त्यसलाई त रेस्पेक्ट गर्ने हो, अझ पढाउने हो, फैलाउने हो, यो मुभमेन्टलाई नै खारेज गर्ने होइन। तर यसको आवरणमा जुन विकृति, भ्रष्टाचार, दलीयकरणले कण कणमा गएर कुशासनलाई विषाक्त बनायो, हाम्रो शासन व्यवस्था प्रणालीलाई विषाक्त बनायो, त्यो त हामी खारेज गर्छौं भनेर निर्वाचनमा गएकै हो र जनताले होल हार्टेडली त्यसलाई इन्डोर्स गरेकै हो। त्यसैले यसमा कन्फ्युजन नहोस्। समग्र ट्रेड युनियन भ्याल्युज मुभमेन्टलाई संविधानले अलाउ गरेको परिधिसम्म हामीले मान्छौं, किनकि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र वर्तमान संविधानलाई हामीले सर्वात्मना स्वीकार गरेका छौं, त्यसलाई अनर गर्छौं, रेस्पेक्ट गर्छौं।
0: नीति कार्यक्रम पारित भएपछि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उक्त प्रस्तावमाथि 4 र 5 गते छलफल गरी 5 गते नै जवाब दिने समय तोकिएको छ।
1: प्रतिनिधि सभामा भने विपक्षी दलले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई जवाब दिन रोकेका छन्। बिहान 11 बजे शुरू भएको बैठकमा लगातार 9 घण्टाको छलफलपछि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई नीति कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिन अनुमति दिएपछि विपक्षी दलका सांसदहरू जराएको जुरूक उठेका थिए। त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई समय दिनुभएको थियो।
6: नीति कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिने बेला खै हाम्रो प्रधानमन्त्री? उहाँलाई यो सदनले देख्न नपाउने हो? उहाँलाई यो गरिमामय सदनले सुन्न नपाउने हो? यो त गरिमामय सदनको अपमान भएन र सभामुख महोदय? स्वयं सभामुख महोदयकै अपमान होइन र? यसले सभामुख महोदय, हामी रूलिङ चाहन्छौ कि प्रधानमन्त्रीलाई सदनमा बोलाइयोस्, उहाँले उठेका प्रश्नको जवाफ दिनु नै पर्छ। नो इफ नो बट। त्यसैले सामान्य नै प्रधानमन्त्रीज्यूको उपस्थिति नहुँदासम्म सदनको बाँकी काम कार्यवाहीमा हाम्रो यसरी नै अवरोध रहिरहनेछ। सामान्य सभामुख महोदय,
1: नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अध्यादेशको समेत विषय समेटेर संसदलाई नहेप्न चेतावनी दिनुभयो।
7: कुरा नियमावलीको मात्रै छैन, कुरा नियतको छ। यो संसदलाई छल्ने, बोलाएको संसदलाई स्थगित गरेर अध्यादेश ल्याउने र संसदमा कसरी हुन्छ संसदलाई छल्ने, संसदको हुर्मत लिने, अपमान गर्ने, उपेक्षा गर्ने निरन्तर प्रयास सत्तापक्षबाट भइरह्यो र अझ नेपालको सबैभन्दा मूल कानून संविधानको धारा 76-10 सरकारका प्रधानमन्त्री र मन्त्रीलाई सामूहिक र व्यक्तिगत रूपमा सदनप्रति उत्तरदायी हुने भन्ने कुरा अनिवार्य व्यवस्था गरेको छ।
1: नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि संवैधानिक सर्वोच्चता र संसदीय मूल्य मान्यताका लागि ध्यानाकर्षण गराउनुभयो।
8: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, 275 जना सांसदको बराबरी संवैधानिक अधिकार छ। त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नीति कार्यक्रममाथिको छलफल नरोके पनि जवाफमा प्रधानमन्त्री उपस्थित हुनै पर्ने अडान दोहोर्याउनुभयो।
9: हामीले योभन्दा अगाडि पनि हाम्रो अभिव्यक्ति मार्फत भनिसकेका छौं कि कम्तीमा 10 मिनट भए पनि आएर सम्माननीय प्रधानमन्त्रीज्यूले यत्रा हामी प्रतिपक्ष मात्र होइन, अहिले हामीले चाहिँ भर्खरै पनि देख्यौँ योभन्दा अगाडि चाहिँ आफ्नो चाहिँ यस रोस्टममा कुरा राख्ने क्रममा सत्तापक्षको चाहिँ सांसद अथवा माननीयहरूको पनि त आफ्नो चाहिँ जिज्ञासाहरू रहेछन्।
1: राप्रपाका एकला सांसद ज्ञानेन्द्र साईले प्रधानमन्त्रीमाथि यसरी कटाक्ष गर्नुभयो।
10: पहिला गाउँघरतिर एउटा भन्ने गर्थे, बाघले बाख्रा मार्यो भन्ने होइन, बाघ पल्क्यो भन्ने हो। संसदलाई प्रधानमन्त्रीले छल्ने आज परम्परा हुने हो भने बालेन शाह यो वर्षको 20 वर्ष प्रधानमन्त्री हो। अब आउने भावी प्रधानमन्त्रीहरूले संसद छल्ने परम्परा यदि बन्यो भने यो देशको प्रजातन्त्र कहाँ जान्छ? आज हाँस्ने प्रिय मेरा माननीय साथीहरू भोलि रुनुपर्ने दिन आउन सक्छ है।
1: नीति कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेको विषयले प्राथमिकता पाएको थियो। हिजो बसेको प्रतिनिधि सभाका 3 वटा बैठकमा पनि यही विषय उठाएर विपक्षी दलले संसद बैठक चल्न दिएका थिएनन्। आज नीति कार्यक्रममा छलफल गर्न तयार भएका विपक्षी दलका सांसदले नीति कार्यक्रमका विषयभन्दा पनि प्रधानमन्त्रीको उपस्थिति नभएकोमा प्रश्न गरेका हुन्। आकस्मिक समयमा पनि कांग्रेसका सचेतक निष्कल राईले चैत 23 गते रासोपाकै सांसद मनिष शाहले संसद मन लागे आउने नलागे नआउने चिया चौतरी होइन भन्दै दिएको अभिव्यक्ति सम्झाउनु भएको थियो। प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भइरहेको तर्फ उहाँले सचेत गराउनु भएको छ। संसद भवनबाट

0: तर्फ व्यङ्ग्य गर्नुभयो।
1: सभामुख डीपी अर्यालले रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीका केही अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। वैशाख 28 गतेको बैठकमा पराजुलीले पुराना दलका भरौटे र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको टिप्पणी गर्नुभएको थियो। यी दुवै वाक्यांश हटाउन सभामुखले आज निर्देशन दिनुभएको हो। हिजो मात्र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादरले दिएको अभिव्यक्तिमा संलग्न तीन वाक्यांश हटाउन निर्देशन दिइएको थियो।
0: संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आज सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित समारोहमा उहाँले आफ्नो पदको शपथ लिनुभएको हो। उहाँले सभामुख डोल प्रसाद अर्यालले शपथ गराउनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिशमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका तीनका स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ। सभामुख अर्यालले हरकर राज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिश गर्नुभएको थियो।
1: नेपाल परिवेशमा मन्त्री परिषद हेरफेर लगायतका थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौ। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन घरको।
6: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर गर्नुभएको छ। आज गरिएको हेरफेरमा प्रधानमन्त्री बालिन्द्र शाहले तीन मन्त्रालय आफूसँगै राख्नु भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले मौजूदा मन्त्री परिषद हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। मन्त्रालयको नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले तीनवटा मन्त्रालय आफूसँगै राख्नु भएको छ। प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको हो। सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो। अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि थपिएको हो। स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको बैठक मार्फत पूर्व शिक्षा मन्त्री पुनले अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिनुभयो। पुनले प्रस्तावित मन्त्रालयको नाम विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय राख्नुपर्ने माग गर्दै अनुसन्धान बिनाको प्रविधि र विज्ञान विकास अधूरो हुने बताउनुभयो। कुल पूँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासका लागि अनिवार्य विनियोजन गरिनुपर्ने पुरानै माग दोहोर्याउनुभयो। पुल्ने माध्यमिक शिक्षामा दरबन्दीको समस्या समाधान गर्न पनि सरकारको ध्यानकर्षण गराउनु भएको छ।

0: 2056 सालदेखि शिक्षकको स्थायी दरबन्दी नबढ़ाइएका कारण करिब 45,000 राहत शिक्षकहरू अन्यलमा रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई स्थायी प्रक्रियामा लगेर शिक्षण गुणस्तर सुधार्नुपर्ने बताउनुभयो। यस्तै मधेस प्रदेशका 8 जिल्ला अहिलेसम्म पूर्ण साक्षर घोषणा हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले मधेसको शिक्षा क्षेत्र सुधारका लागि विशेष योजना र नीति ल्याउन माग गर्नुभयो।
1: सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 82-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउनु भनेको हो। चल अचल सम्पत्ति सहित तलब भत्ता, विदेश भ्रमण, घर जग्गा, शेयर कारोबार, वित्तीय संस्थाबाट लिएको ऋण, कृषि, पशुपालन, व्यापार, व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण र झुट्ठा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिम कदम चाल्ने चेतावनी दिइएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी गर्न आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम गोप्य राखिनेछ। यो आयोगले तत्कालीन राजादेखि प्रधानमन्त्री, मन्त्री, संसदका सदस्य, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, पूर्व न्यायाधीश, नेपाली सेनाको प्रथम श्रेणी र सोभन्दा माथिका अधिकारी, प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सहायक तथा राज्यमन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रहरी, सशस्त्र प्रहरी, गवर्नर सहितका पदाधिकारी, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी र उनीहरूका सल्लाहकार, निजी सचिवले समेत आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न कार्यादेश पाएको छ।
0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरू दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अब्दुल अजीज मुसलमानको इजलासले यो आदेश दिएको हो। न्यायाधीशको इजलास साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंक क्षेत्रका 4 छाता संगठनहरूले गम्भीर ध्यानकर्षण भएको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। पाण्डे स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पक्राउ परेका थिए।
1: काठमाण्ड जिल्ला अदालतले ई बिडिङ ह्याक प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डेलाई 4,00,000 धरोटीमा छाड्न आदेश दिएको छ। अदालतले उनीसहित 11 जनालाई छोड्न भनेको। अदालतले प्रकाश ढुंगानासँग 10,00,000, संजय भट्टसँग 10,00,000, जीवन कुमार दाससँग 5,00,000, अमृत बोहरासँग 4,00,000, सागर कटवालसँग 5,00,000, अनिल श्रेष्ठसँग 4,00,000 र भास्कर राज अर्यालसँग 10,00,000 धरोटीमा छाड्न आदेश दिएको हो। मुद्दा चलाइएका मध्ये सरकारी कर्मचारी नासु देवाकर देउजालाई भने प्रपक्षका लागि कारागार चलान गरिएको अदालतले जनाएको छ। उनीहरूमाथि सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरफेर गरेको अभियोग छ। सीआईबीले यो प्रकरणमा 22 जनालाई मुद्दा चलाएकोमा 10 जना फरार थिए।
0: जिल्ला हुलाक कार्यालय 12 तत्कालीन नासु बलिराम प्रसाद कुर्मीको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंक 12 बचतकर्ताको रकम हिनाबिना गरी भ्रष्टाचार गरेको अभियोगमा 5,35,64,000 बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले विक्रम सम्वत 2082 माघ 22 गतेको फैसलाबाट आंशिक सफाई दिएको थियो। उक्त फैसला विरूद्ध चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
1: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुनिल सुशील बहादुर बज्राचार्यले पाउनु भएको छ। प्रधानमन्त्री समेत रहनुभएका विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी सुम्पिनु भएको हो। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएपछि उहाँलाई निमित्तको जिम्मेवारी दिएको हो। अध्यादेश जारी हुनुअघि नै त्रिवेणीको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक कर्यालले राजीनामा बुझाउनु भएको थियो। विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भए आवेदन माग भएको छ। आवेदन दिन 10 दिनको समय दिइएको छ।
0: शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्यीय सिफारिस समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा सिनेट बैठकले प्राध्यापक डाक्टर जय राज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा प्राध्यापक डाक्टर लोचना श्रेष्ठ र प्राध्यापक डाक्टर दिनेश लम्सार रहनु भएको छ। डाक्टर अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढ़ाएको छ। सार्वजनिक पदाधिकारीको पद मुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पद मुक्त भएका थिए। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न 3 सदस्यीय सिफारिश समिति गठन गर्नुभएको हो। अब आयोगको अध्यक्षसहित 4 सदस्यका लागि आवेदन आह्वान गरिनेछ। यसका लागि 15 दिने सूचना जारी गरिने मन्त्रालयले जनाएको छ।
0: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनका साथै धरना दिएको छ। अत्यधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले आज धरना दिएको हो। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बागमती प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको हो। यसै कोशी प्रदेश सभाको 9 तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने भएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले आगामी जेठ 6 गते बजेट अधिवेशन शुरू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो।
3: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याज दर केही घटाएका छन्। आज सार्वजनिक गरिएको जेठ महिनाका लागि नयाँ ब्याज दर अनुसार वैशाखको तुलनामा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर घटाएका छन् भने 13 बैंकले स्थिर राखेका छन्। बैंकहरूले हरेक महिनाको मस्तान्तका दिन अर्को महिनाका लागि ब्याज दर सूची सार्वजनिक गर्दै आएका छन्।
4: शेयर बजारमा नेप्से परिसूचक आज लगातार 3rd दिन घटेको छ। सातको चौथो कारोबार दिन आज नेप्से परिसूचक 10.07 अंकले ओह्रालो लागेर 2730 बिन्दुमा ओर्लिएको छ। आज 337 कम्पनीको शेयर 3.29 अर्ब रूपियाँमा खरिद बिक्री भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति शी जिनपिङले ताइवानको मामिलामा प्रवेश नगर्न अमेरिकालाई कड़ा चेतावनी दिनुभएको छ। उहाँले अमेरिकालाई ताइवान मामिलामा चीनको रेड लाइन ननाग्न भन्नुभएको हो। चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा शीले ताइवान मामिलामा प्रवेश गरे चीन अमेरिका सम्बन्ध खतरनाक मोड़मा पुग्न सक्ने बताएको चीनिया संचार माध्यमहरूले जनाएका छन्। ट्रम्प र शी बीच भएको वार्तामा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई रचनात्मक रणनीतिक र स्थिर बनाउने सहमति जनाएका छन्। ट्रम्पले सीलाई साथी भन्नुभएको छ, तर सहकार्य र सम्बन्ध सुधारका कुरा भइरहँदा ताइवानबारे सीको चेतावनी सबैभन्दा महत्वपूर्ण सन्देशका रूपमा आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनिया विदेश मन्त्रालयका अनुसार सीले ताइवानको विषय गलत तरिकाले ह्याण्डल भए अमेरिका र चीन बीचको सम्बन्ध द्वन्द्वसम्म पुग्न सक्ने सन्देश दिनुभएको छ। यस्तो अवस्था आए चीन अमेरिका सम्बन्ध नै खतरनाक दिशामा धकलिन सक्ने चेतावनी दिइएको सीएनएनमा उल्लेख छ। चीनले ताइवानलाई आफ्नो सार्वभौम भूभाग मान्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सीलाई पनि असोजमा अमेरिका भ्रमणको निम्ति दिनुभएको छ। बेजिङमा चीनले आजै दिएको राजकीय भोजमा ट्रम्पले असोज 8 गते अर्थात सेप्टेम्बर 24 भ्रमणको निम्ति दिनुभएको हो। दुई दिने शिखर सम्मेलन तय गरेर चीनको राजकीय भ्रमणमा रहनुभएका ट्रम्प पछिल्लो 9 वर्षमा चीन पुग्ने प्रथम अमेरिकी राष्ट्रपति बन्नुभएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। विश्वकप लीग टू क्रिकेट अन्तर्गत अमेरिका स्कटल्याण्डसँग पराजित भएको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित भएको हो। वर्षाका कारण प्रभावित खेलमा स्कटल्याण्ड विरूद्ध अमेरिकाले डीएलएस मेथड मार्फत 32 ओभरमा 249 रनको लक्ष्य पाएको थियो, तर जवाफी ब्याटिङ गरेको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो। अमेरिकाका लागि साइतेजा मुकमल्लाले 104 रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। स्मिथ पटेल 72 रनमा आउट भए। स्कटल्याण्डले जित दिलाउन ब्रान्ड करी, ब्रान्डन म्याकमुलन र सफियान शरीफले समान 2-2 विकेट हात पारे। त्यसअघि गैरातीको वर्षाका कारण 47 ओभरमा छुट्याइएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 6 विकेट गुमाएर 321 रन बनाएको थियो। जितसँगै स्कटल्याण्ड 8 टोली सहभागी रहेको लीग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ।
3: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशालामा मुम्बई विरूद्धको खेलमा पंजाबले टस हारेर ब्याटिङको निम्ति पाएको छ। ताजा अवस्थामा पंजाबले 9.1 ओभरको खेलमा 1 विकेट गुमाएर 76 रन जोड़ेको छ। पंजाब आजको खेल जित्दै प्लेअफमा आफ्नो स्थान बलियो बनाउने पक्षमा छ। पंजाब हाल 13 अंक सहित अंक तालिकाको चौथो स्थानमा छ। प्रतियोगिताबाट लगभग बाहिरिसकेको मुम्बई 9 स्थानमा छ। मुम्बईले आज पंजाब विरूद्ध नयाँ कप्तान मैदानमा उतारेको छ। नियमित कप्तान हार्दिक पाण्ड्या र कार्यवाहक कप्तान सूर्यकुमार यादव यस खेलमा समावेश छैनन्। आज जसप्रीत बुमराहले मुम्बईको नेतृत्व गरिरहेका छन्।
4: राष्ट्रिय खेलकुद परिषद राखेपले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल संघलाई खारेजी गर्ने चेतावनी दिएको छ। राखेपले आज एक सूचना जारी गर्दै आगामी असार 15 नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कारुणै नभएको भन्दै राखेपले असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढ़ाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नेपाल क्रिकेट संघ क्यानले पनि नवीकरण गरेको छैन। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागज पत्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
3: प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई जवाब दिन अवरोध गरेपछि 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म पनि शुरू हुन सकेको छैन। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा अर्थमन्त्रीलाई जवाब दिन विपक्षीको अवरोध।
3: मन्त्री परिषद हेरफेर, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय पनि प्रधानमन्त्रीसँगै। सम्पत्ति छानबिन आयोगले माग्यो सार्वजनिक पद धारण गरेका व्यक्तिसँग सम्पत्ति विवरण।
4: विक्रम पाण्डेलाई 4 लाख धरोटीमा छोड्न आदेश, दिवाकर देउजा थुनामा पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी।
3: ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई सीको चेतावनी। ट्रम्पद्वारा चीनिया राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो।
4: र विश्वकप लिग टू क्रिकेटमा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हरायो। आईपीएलमा मुम्बई विरूद्धको खेलमा पंजाब टस हारेर ब्याटिङमा।
3: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: एबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
1: संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
0: भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
2: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन। प्राइसमा यो कमोडिटी हो, यो इन्टरनेशनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चीनिया राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खड़ा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चीनिया राष्ट्रपति शी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। शीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चीनिया राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनिया पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनिया विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनिया जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनिया सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढ़ेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख डालेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आज बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
1: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
0: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
4: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
0: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
5: सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि माननीयको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
0: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
6: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन।
0: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
2: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2 लाख मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
7: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
2: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँका। त्यस कारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यो त्यस्तो मात्रामा चिनी छ, त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
7: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
2: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिँ नेपालको खपत करिब करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
7: त्यसमध्ये यो वर्ष 2 लाख मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
2: उत्पादन भयो र करिब करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेको छ।
7: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
2: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
7: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
2: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ, तर कुनै ठुस्रो त्यस्तो मेजर चाहिँ नि उपभोक्तालाई असर पर्ने प्रकारको चाहिँ नि यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिँ नि इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला, होइन जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
7: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
2: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली, होइन थ्री पिपल इन वान होम एभरेजमा। त्यो 3 मान्छेको चाहिँ नि हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी,
7: वर्षको 12 जति भयो
2: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है। त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन। त्यो किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् जिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन 10-20% त मतलब तुरन्त चाहिँ नि प्राइस स्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ तपाईँ यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 चाहिँ नि प्राइस बढ्यो भने टोटल चाहिँ नि चिनी त्यो बेला 60 थियो होला अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
7: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
2: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देयर सेल सुगरिङ भेरी भेरी लो प्राइस। दसैँ तक आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ नि 1-2 भन्दा बढी तलमाथि पर्दैन।
0: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
8: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1,70,00,000,000 नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 9 बज्यो।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
2: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
1: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
2: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईको सतर्कताले अमूल्य जीवन बच्दछ
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: मानसिक समस्याबाट बच्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: निकटमा दिदी बहिनी

0: Media
1: Extreme Energy Drink.
2: हाड़ चोरी तथा नस संबंधी रोगी मध्यनजर करते इंडिया को एपोलो अस्पताल सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता भएका गण्डकी मेडिकल कलेज का प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ दुई गते शनिवार
4: बागलुङ मेडिकल हल कुष्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड़ भाँचिएका हाथ खुट्टा दुख्ने घोड़ा दुख्ने सुन्निने नसा दुख्ने पोल्ने नसा च्यापिएका खुम्चिएका गाँठो परेका धार कम्मर दुख्ने बाघ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ दुई गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767 42 27 27, सम्पर्क मोबाइल नम्बर 98572597,
5: 98511 81918।
7: मरेको के हो?
8: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
13: राख्नुहोस् न, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.5।

0: मैलादाई ए मैलादाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
5: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
4: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम कुजिपिए प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
5: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
4: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
6: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही जेठ 2 गते शनिबार
8: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ
9: त्यसैले हाड भाँचिएका हात खुट्टा दुख्ने घुँडा दुख्ने सुन्निने नसा दुख्ने पोल्ने नसा च्यापिएका खुम्चिएका गाँठो परेका ढाड कम्मर दुख्ने बाद युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ
8: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ डाक्टर आउने मिति
7: यही जेठ 2 गते शनिबार
10: यहाँ हरेक दिन होल बडी चेकअप मधुमेह परीक्षण HbA1c जाँच लिपिड प्रोफाइल लेबर फंक्सनल टेस्ट युरिक एसिड बाथ टाइफाइड ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ
9: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ
8: सम्पर्क फोन नम्बर 067-420-2027
9: 420-2027
8: सम्पर्क मोबाइल नम्बर 98-572-5597
9: 98-511-8918
0: मैलादाई ए मैलादाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: सार्वजनिक हितको लागि
6: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
7: नमस्कार, नमस्कार अनि हार्दिक हार्दिक नमस्कार टुक्राउन चाहन्छु। नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, कुष्मा नगरपालिका, कुष्मा पर्वत र रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा महिला सचेतना तथा सशक्तिकरण आभास कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सदाजी आज पनि आइसकेकी तपाईँको साथमा हामी तपाईँका निमित्त अबको आधी घण्टा रहनेछौ र विभिन्न विषयवस्तुमा केन्द्रित भएर हामी कुराकानी गरिरहेका छौं। पछिल्ला दिनहरूमा यहाँलाई अवगत नै छ, विशेष गरेर त महिला सचेतनाका लागि यो कार्यक्रम प्रसारण गरिएको हो, जहाँ हामी महिला हिंसा अनि बाल बालिकाको अधिकार, यसै गरी ज्येष्ठ नागरिकको अधिकार र विभिन्न विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौं। आज पनि यिनै विषयवस्तुलाई समेटिएर हजुरहरूसँग कुराकानी हामी गर्ने नै छौं। विशेष आज चाहिँ हामी तपाईँलाई महिला हिंसा, बाल अधिकार, बाल विवाह रोकथाम जस्ता विषयवस्तु समेटिएको सन्देशमूलक गीत लिएर आएका छौं, जसलाई चाहिँ हाम्रो यहाँकी दिदी बहिनीहरूले नै आफै प्रस्तुत गर्नुभएको छ। निकै मिठो र निकै सन्देशमूलक, विशेष गरेर महिला बाल बालिका र महिलाहरूमा भइरहेका अहिलेका दुर्व्यवहारहरू पुनः यसलाई रोकथाम गर्नुपर्छ भन्ने सन्देश दिन खोजिरहेको छ यो गीतले। सीता पौडेल र सुजाता आचार्यले यस गीतलाई गाउनु भएको छ र विशेष गरेर महिला हिंसा अन्त्य गरौं, सम्मानित समाज निर्माण गरौं भन्ने सन्देश बोकेको छ यो गीत। महिलामाथि हुने कुनै प्रकारका हिंसा पनि स्वीकार्य छैनन् र यही चेतना फैलाउन सन्देशमूलक गीत हामीले प्रस्तुत गर्न गइरहेका छौं र महिलाका अधिकार विषयवस्तुमा बाल बालिका, हरेक बाल बालिकालाई शिक्षा, सुरक्षा, मायाको अधिकार, बाल अधिकारको सन्देश बोकेका गीतहरू पनि रहेका छन्। बाल विवाह रोकथामका विषयवस्तुहरू समेटिएका गीतहरू पनि रहेका छन्। उहाँहरूले आफै नै गीतको सिर्जना गरेर प्रस्तुत गर्नुभएको छ, जसले गर्दाखेरि समाजमा गीत मार्फत पनि प्रेरणा लिने धेरैजना हुनुहुन्छ। जहाँ बोक्सेको आरोप दाइजो प्रथाका कारण छोरीहरू मरिरहेका छन्, त्यो मर्न नपरोस्, हिंसा अन्त्य होस्, बलात्कारको शिकार अब महिला हुनुहुँदैन, महिलामाथि कुदृष्टि नगरौं र विशेष गरेर महिला छोरी बुहारीलाई चाहिँ सम्मान गरौं र कानून पनि बनेका छन्, कानूनबारे जानकारी बनौं र विशेष गरी नेपाल सरकारले चलाएका कदम लैंगिक हिंसा अन्त्य हुने गइरहेको छ, यसलाई चाहिँ सबै मिलेर साथ दिउं, गलत गर्नु हुँदैन, ज्ञान अवश्य पनि हासिल गर्नुपर्छ भन्ने जस्ता विषयवस्तुहरू समेटिएका छन्। तपाईँका लागि अब चाहिँ अबको क्रममा प्रस्तुत गर्न चाहन्छु, यस पछाडि फेरि जोड़ दिनेछु, हामीलाई सुन्दै गर्नुहोला है त।